दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडिया का होम अप्लायन्सेस र होम एन्टरटेनमेन्ट का सामान किन्दा 1,02,000 रुपियाँ सम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। यस वर्ष विजया दशमीको साइत कार्तिक 4 गते बुधबार बिहान 10:26 बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। सो दिन बिहान 8:49 बजे देवी विसर्जन गरी बिहान 10:26 बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
3: नेकपा एमाले सार्वजनिक रूपमा पार्टी नीति निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कार्यवाही गर्ने निर्णय गरेको छ। पार्टीभित्र बढ़दै गइरहेको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनताको अन्त्यका लागि हालै सम्पन्न केन्द्रीय कमिटिको बैठकलाई कट अफ बैठक मानिएको एमाले जनाएको छ।
2: मिलेनियम च्यालेन्ज अकाउण्ट MCC नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केभी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबीच 200 केभी विद्युत आदान प्रदान गर्ने तयारी गरिएको छ।
3: जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई 2 लाख धरोटीमा रिहा गर्न मंगलबार आदेश दिएको छ।
2: बाढ़ी पहिरोले कालीगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले बताइसकेको छ। यातायात अवरूद्ध हुँदा सवारी चल्न नपाए पनि मुस्ताङका व्यवसायीले दशैंका लागि भनेर हिँडाएरै च्याङ्रा पोखरा झार्न थालिसकेका छन्।
3: ग्लोबल IME ब्याङ्कका उच्च कर्मचारीको पदोन्नति भएको छ। नायब प्रमुख कार्यकारी अधिकृत DCEO पदमा दीपचन्द्र रेग्मी र सहायक प्रमुख कार्यकारी अधिकृत ECEO पदमा बुद्धि अकेला बढ़ुवा भएका हुन्।
2: भटेकोशी त्रिशुली नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर घट्ने अनुमान विश्व ब्यांकले गरेको छ। विश्व ब्यांकले सो बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि 3.7% झर्ने प्रक्षेपण गरेको हो।

0: एकमात्र डीटीएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: यो चाड पर्वमा श्रीजीका साना घरायती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। श्रीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरेबियामा सामाजिक सञ्जाल फेसबुकमा गरिएको धार्मिक
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768।
8: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
10: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
2: आज 2083 साल असोज 21 गते बुधबार, अक्टोबर 7 तारीक सन् 2026, नेपाल सम्मत 1146, असोज कृष्ण पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुने। 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता।
11: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना। 13 प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू। सबै विरूद्ध 2 उजुरी। वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्।
2: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै। मालढुङ्गा, बेनी, जोमसुङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान। किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै।
11: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढ़ीको मृत्यु। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लड़ाकू मारिए। गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान।
2: र ग्लोबल ओपनमा नेपालका टिटुके र होरा एउटै समूहमा। भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन। विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
12: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रसंग।
11: इतिहासमै जम्बो केन्द्रीय कार्य समिति बनाएको कांग्रेसको पदाधिकारीका कम्सीमा पुरानै अनुहारको बाहुल्यता दोहोरिएको छ। नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गण थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ, निर्विरोध सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नुभएको थियो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्वाध जस्तै देखिएका बेलामा राठौरले एक साथ अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गी काठमाडौँ पाँचको क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया दुईमा आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिना साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया दुईको प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनटपछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ। यसैबीच कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ। प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको हो। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकिरहेको थिएन। महाधिवेशनको तेस्रो दिन तथा बन्द सत्रको दोस्रो दिन हिजो बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो। साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 बजेसम्म दर्ता प्रक्रिया चल्यो। तर साँझ 7 बजेसम्म दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ। आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ़ने समेत निर्वाचन समितिले जनाएको छ।
13: सभामुख डोल प्रसाद अर्यालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाई छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकाको मृतकलाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणको काम एकैसाथ अगाडि बढ़ाउने तयारी भएको छ। भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट करिब 5,285 व्यक्ति बेपत्ता, 1,455 जनाको ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको
2: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
11: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्वमा राष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूस बीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढ़ी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082/83 आयोगको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्तो कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढ़ी उजुरी शिक्षाको क्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौँडा कार्यालयमा परेको उजुरी दर्ता र फर्स्युटको आधारमा सबैभन्दा बढ़ी उजुरी परेका स्थानीय तहमा पर्साको विभिन्न स्थानीय तह, पाराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढ़िरहेका छन्।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै निशुल्क परामर्श लिन के गर्ने?
14: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
2: ऊर्जाको दक्षता कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
17: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
18: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
16: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
18: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
11: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइदैन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढ़ी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवतः आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौं कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा राख्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। रासोपाको हामी आउँदैछौ अभियान शुरू, 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने चार पर्व सुरक्षा, सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55 शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भोटेकोशी बाढ़ीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यस अघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जपत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ़दैछ, मोबाइल भित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा चार न्यायाधीश सिफारिश शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिश हुनेमा उच्च अदालतका एक मुख्य न्यायाधीश र तीन न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिश गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा एक महिना अघि सर्वोच्चमा सिफारिश गर्नुपर्ने व्यवस्था छ। सिफारिश भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने बकौदा 63 करोड़ शीर्षकमा सूरज कोहनले लेख्नु भएको खबर छ भने दशैंलाई गाड़ीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
2: यसैबीच कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66,50,00,000 रूपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिंगेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक सांस्कृतिक परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढ़ाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा 7 उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असोज 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिशको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढ़ीगंगा गाउँपालिका स्थित हात्तीमुढ़ामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कोसेढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
11: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढ़ीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लड़ाकू मारिएका छन् भने 2 घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लड़ाकूको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढ़ाएको थियो। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाठ अघि गाजामा थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
2: नेपालका दुई स्पोर्ट्स टीम होरा स्पोर्ट्स र टीटुके स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका दुई टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाडौँमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए। यसैबीच आईसीसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याट मा खेलाउँदैछ। आईसीसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल शुरू हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढ़ी बढ़ेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
11: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
21: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: साझा खबरमा अब फोनबाटै किसानले समस्या समाधान गर्ने प्रसंग। मौसम फेरिँदै गर्दा किसानका खेतबारीमा पनि विभिन्न समस्याहरू देखिन थालेका छन्। अहिले धानको सिजन भएका कारण पनि अधिकांश खेतमा केही न केही समस्या हुँदा तत्काल के गर्ने, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
14: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्छ यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ। त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ। त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
22: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ। कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ। यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
14: यस्तो समस्या नहुनुपर्ने, तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
22: ठाउँमा।
14: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ। के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ। त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस हरूमा। त्यो भएर यसको फ्रिक्वेन्सी बढ़ाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
22: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप बनाएको रहेछ। व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि। त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
14: हजुर, त्यो पनि हो नि। जस्तो कि कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले मैले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ। त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन नै हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ। तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढ़ाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि हाम्रो किसानमै पूरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोशिश गर्छु।
2: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
11: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नामावली सार्वजनिक हुने, 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता,
2: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरिएको भन्दै आलोचना, 13 जना प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू, सबै विरूद्ध 2 उजुरी, वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन,
11: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै, मालढुङ्गा बेनी जोमसुम कोरोला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान, किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै,
2: यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु, पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लडाकु मारिए, गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान,
11: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1 लाख आवेदन, विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं। कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz. Radio Katipu,
4: Radio Katipu. यस कान्तिपुर डायरीका साथमा
5: हुलास ग्याल्भलम 3 गुणा बढी टिक छ, हुलास भए अरू किन खोज्ने।
6: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा।

कंग्रेस पदाधिकारीको आकांक्षीमा पुरानै अनुहारको बाहुल्यता, केन्द्रीय सदस्यमा भने युवाको दबाव, अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रवृत्ति बढ्दै, निजी सूचनामाथिको पहुँच कतिसम्म भने गम्भीर सवाल, नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण, बाढ़ीका कारण पूर्वाधार र सेवा क्षेत्रमा भएको नोक्सानी मुख्य कारक, यस वर्षको भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक फ्रान्सिस हालजेनलाई प्रदान, र अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीका लागि अन्तिम म्याच खेल्दै

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको दस छ मजाले दस छ
3: Xiaomi wa Redmi ko 14 na upahar nai upahar.
0: Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Buds 6 play, harek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
4: Xiaomi kinda upahar every day.
5: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा। इतिहासकै जम्बो केन्द्रीय कार्य समिति बनाएको कंग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ। केन्द्रीय सदस्यमा भने युवाले उल्लेख्य संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुन्। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री थिए। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभि सभापति हुँदा थापा सदस्य थिए। राठौर नेविसंघका

0: व अध्यक्ष हुन्। पार्टी सभापति गगन थापा निर्विरोध जस्तै देखिएका बेला राठौरले एक साता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका थिए, तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँका खड्गीले उम्मेद्वारी दिएका थिए। खड्गी काठमाडौँ पाँचको क्षेत्रीय कार्य समितिका पूर्व सभापति हुन्। राठौरको क्षेत्र बर्दिया दुईमा आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिन साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुगेका थिए। फारम अगाडि नै लगिए पनि बर्दिया दुईको प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनटपछि राठौरले उम्मेद्वारी दर्ता गरेका थिए। सभापतिका अर्का उम्मेद्वार खड्गीले भने यस अगाडिका सबै सभापति निर्वाचनबाट आएकाले यसपटक थापा पनि निर्वाचनबाटै सभापति हुन् भनी सोचेरै उम्मेद्वारी दिएको बताएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएका छन्। शर्मा र भूषाल दुवै निवर्तमान उपसभापति हुन्। गत पुषको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित हुनुअघि शर्मा महामन्त्री र भूषाल केन्द्रीय सदस्य थिए। वरिष्ठ उपसभापति पद यही महाधिवेशनबाट विधान संशोधन मार्फत थपिएको हो। शर्मा र भूषाल निर्वाचित भएको घोषणा हुन भने बाँकी छ। नेता व्यवस्थापनका लागि यसपटक पदाधिकारीको संख्या 14 बाट 25 पुर्याइएको छ। वरिष्ठसहित उपसभापतिको संख्या नै 5 छ। महामन्त्री 3 र सहमहामन्त्रीको संख्या 15 हुने व्यवस्था विधानमा गरिएको छ। 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष सभापतिबाट मनोनयन हुने र अरू महाधिवेशनबाट निर्वाचित हुनुपर्ने व्यवस्था छ।
1: यसैबीच कंग्रेस महाधिवेशनको बन्द सत्रमा व्यापक छलफल र बहसपछि पार्टीको आगामी कार्यदिशा तय गर्ने तालिका थियो। व्यवस्थापकीय तयारी पनि त्यसै अनुसार थियो, तर बन्द सत्रको दोस्रो दिन हलहरू रित्ता रित्ता थिए। महाधिवेशन स्थल खुल्ला मंचमा बन्द सत्रका लागि तराई मधेस पहाड़ र हिमाल गरी 3 वटा अलग अलग हल तयार गरिएको छ। प्रत्येक हलमा 2500 हाराहारी मानिस अट्ने गरी कुर्सी राखिएको छ, तर हिजो ती कुर्सीहरू मानिसको प्रतीक्षामा देखिन्थे। एउटा हलमा भएको कार्यक्रम अर्कोमा हेर्ने र सुन्ने प्राविधिक व्यवस्थापन छ। बन्द सत्रको पहिलो दिन सभापति गगन कुमार थापाले आफ्नो राजनीतिक प्रस्ताव पहाड़ हलमा प्रस्तुत गरेका थिए। अन्य प्रतिवेदनहरू पनि त्यहीँबाट प्रस्तुत गरिएको थियो। पहिलो दिन हल खचाखच भरिएको थियो। सभापति थापाले राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री प्रदीप पौडेलले विधान संशोधनको प्रस्ताव, मन्त्री गुरूराज घिमिरेले संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विधान संशोधनको प्रतिवेदन पहिलो दिन पारित गराइयो। अन्य प्रस्ताव तथा प्रतिवेदनहरूमाथि दोस्रो दिन छलफल र नेतृत्वले जवाफ दिने कार्यसूची थियो, तर देशभरबाटै आएका महाधिवेशन प्रतिनिधिको आकर्षण बन्द सत्र भइरहेको खुला मंचभन्दा नजिकैको राष्ट्रिय सभागृहमा थियो। राष्ट्रिय सभामा भीड़ व्यवस्थापनमा सुरक्षाकर्मी र स्वयंसेवकलाई पनि हम्मे हम्मे परिरहेको थियो। त्यहाँ भइरहेको थियो उम्मेद्वारी मनोनयन। बिहान 10 बजेबाट बन्द सत्र र त्यही समयमा उम्मेद्वारी मनोनयन कार्यक्रम राखिएको थियो। त्यसैले प्रतिनिधिहरूको भीड़ मनोनयनतर्फ बढ़िरह्यो। बन्द सत्र सञ्चालनको जिम्मेवारी पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानलाई दिएको थियो। प्रतिष्ठानसँग आबद्ध व्यक्तिहरूले बन्द सत्रमा उद्घोषणदेखि बोल्न चाहने महाधिवेशन प्रतिनिधिको नाम टिप्ने तथा बोल्ने पालो दिने लगायतका व्यवस्थापन थिए। प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्य तयारी गरिए अनुसार बन्द सत्रमा सहभागिता हुन नसकेको स्वीकार्छन्। पहिला बन्द सत्र र निर्वाचन प्रक्रिया एकै स्थानमा हुन्थ्यो, यसपटक अलग अलग भयो। खाना खान भ्रिकुटी मण्डप, चुनावी कार्यक्रम राष्ट्रिय सभामा र बन्द सत्र खुला मंचमा राखियो। त्यसैले पनि समय लिएको बताइन्छ। भ्रिकुटी मण्डप पुगेका वा राष्ट्रिय सभा पुगेका प्रतिनिधि उतै व्यस्त भइदिने, गफमा अल्मलिने भएको पनि कतिपयले बताएका छन्। कतिलाई खुला मंचमा बन्द सत्र भइरहेको जानकारी पनि थिएन। मोरङबाट आएका महाधिवेशन प्रतिनिधि पंकज वर्मा व्यवस्थापनमा सजिलोका लागि 3 ठाउँमा फरक फरक कार्यक्रम हुँदा प्रतिनिधिहरू बाँडिन पुगेको बताउँछन्। त्यसैले पनि बन्द सत्रमा प्रतिनिधिको उपस्थिति कम देखिएको हुन सक्ने उनको भनाइ छ।
0: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार
0: कंग्रेसको कुनै समय बलियो आधार मानिएको मधेसमा पछिल्लो निर्वाचनमा पार्टीको अवस्था निकै कमजोर देखिएको छ। 2048 सालमा मधेसका 37 मध्ये 29 सीट जितेको कंग्रेसले 2082 निर्वाचनमा 32 मध्ये एक सीट मात्रै जित्न सक्यो। मधेसमा गुमेको जनविश्वास कारण आगामी दिनमा साग फर्काउने रणनीतिबारे कंग्रेसको 15 महाधिवेशनमा बहस भइरहेको छ। कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: कंग्रेसले 2048 सालको आम निर्वाचनमा मधेसका 8 जिल्ला हाल मधेस प्रदेशको 37 निर्वाचन क्षेत्र मध्ये 29 क्षेत्र जितेको थियो। मधेसको करिब 80% सीट कंग्रेसले हात पारेको थियो। त्यसको 34 वर्षपछि 2082 भएको चुनावमा मधेसको 32 सीट मध्ये कंग्रेसले एक सीट मात्रै जित्न सफल भयो। 2048 देखि 2082 दुईवटा संविधान सभा र 6 प्रतिनिधि सभाका निर्वाचन भएका छन्। बीचका चुनावमा कंग्रेसको सीट संख्या तलमाथि भए पनि यो स्तरमा कहिल्यै झरेको थिएन। मधेस कुनै बेला कंग्रेसको मुख्य आधार इलाका मानिन्थ्यो। पार्टीको स्थापना कालदेखि कंग्रेसको मधेससँगको सम्बन्ध कसिलो मानिन्थ्यो। विभिन्न राजनीतिक आन्दोलन र चुनाव सबैमा मधेसको साथ पाउँदै आएको हो। तर 2082 आइपुग्दा मधेसी जनताको विश्वास कंग्रेसले किन गुमायो? पार्टीको 15 महाधिवेशनमा होमिएका बेला यसको समीक्षा कसरी होला? मधेसमा गुमेको साख अर्को चुनावसम्म फर्काउन के रणनीति अपनाउला? देशैभरका नेता तथा कार्यकर्ता जम्मा भएर पार्टीको कमी कमजोरी तथा भावी कार्यदिशाबारे छलफल गर्दै गर्दा मधेसको सन्दर्भ पनि महत्वपूर्ण मानिएको छ। राजनीतिक विश्लेषक जुगल भुर्तेल नेतृत्व तहबाट भएको अनेकन कमी कमजोरीका कारण मधेससँगै सिंगो देशमा कंग्रेस कमजोर हुन पुगेको बताउँछन्। तर मधेसको विषयमा थप समीक्षा आवश्यक हुने उनले उल्लेख गरे। पहाड़तिर कम्युनिष्ट पार्टीहरूले आफ्नो पकड़ बनाउँदै लग्दा कंग्रेसका लागि मधेस नै आधार बन्थ्यो। तर पछिल्लो चुनावमा कंग्रेसका हस्तीहरूले मात्रै चुनाव हारेनन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएर चुनाव लड्न मधेस झरेका गगन कुमार थापा नै सर्लाही 4 हार बेहोरे। प्राध्यापक भोगेन्द्र झा यसपटक मधेसको रुझान विशेष प्रकृतिको रहेको बताउँछन्। तर त्यसका लागि कंग्रेसले आफूलाई साँच्चीकै बदलेर जनताको विश्वास जित्ने प्रयत्न गर्नुपर्ने प्राध्यापक झाको भनाइ छ। कंग्रेसले मधेसलाई आफूमा कसरी समावेश गर्छ, उसको कार्यदिशा र नीतिमा मधेस कस्तो प्राथमिकतामा पर्छ, केन्द्र जिल्ला र क्षेत्र तथा गाउँसम्म उसको नीति तथा नेतृत्व कस्तो हुन्छ, धेरै विषय त्यसले निर्धारण गर्ने उनले उल्लेख गरे। उनले तल्लो तहसम्मको नीति तथा नेतृत्व सबै विषयमा कंग्रेस महाधिवेशनले निर्मम समीक्षा गरेर त्यसमा सुधार गर्दै जनतामा आउनुपर्ने बताउँछन्। हालको मधेस प्रदेश मात्रै होइन समग्र तराईमै कंग्रेस परम्परागत रूपमा बलियो रहेको उनले उल्लेख गरे। 2062-63 जनआन्दोलन लगत्तै भएको मधेस आन्दोलनपछि मधेसमा कंग्रेसको भूमिकालाई लिएर प्रश्न उठ्न थाल्यो। मधेस आन्दोलन हुँदै गर्दा कंग्रेसकै नेतृत्वमा सरकार थियो। गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री थिए, तर मधेसको आवाजलाई सुन्न ढिलाइ गरियो। मधेसका मुद्दाप्रति कंग्रेस उदासीन भएको आरोप लाग्यो। महन्त ठाकुर, विजय कुमार गक्षदार, जयप्रकाश गुप्ता जस्ता प्रभावशाली नेताहरूले कंग्रेस छाडे। ती नेताहरूका साथमा कंग्रेसको ठूलो पंक्ति मधेस मुद्दाको राजनीतिमा होमिए। मधेस केन्द्रित दलहरूमा संगठित भए, भोट मधेसी दलहरूमा बाँडिएपछि त्यही बेलादेखि कंग्रेसको धरातल कमजोर हुन थालेको हो। विश्लेषक भुर्तेल पार्टी नेतृत्वमा देखिएको सामन्ती प्रवृत्ति तथा चुनाव जित्नका लागि सजिलो बाटो गठबन्धन गर्ने अभ्यासले कंग्रेस कमजोर हुन पुगेको बताउँछन्। सभापतिले आफू अनुकूलका मानिसलाई नेतृत्वमा ल्याउने तथा उसै मार्फत टिकट वितरणदेखि सबै राजनैतिक गतिविधि र निर्णय गर्न थालेपछि पार्टी आम कार्यकर्ता र मतदाताबाट टाढा हुन पुगेको उनी बताउँछन्। उनी त्यसलाई पिलर प्रवृत्तिको संज्ञा दिन्छन्। प्रदेशगत रूपमा एकजनालाई जिम्मा दिने, नेता बनाउने र उसै मार्फत आफ्नो राजनैतिक स्वार्थ पूर्ति गर्ने अभ्यासको परिणाम पार्टीको जमीन कमजोर हुन पुगेको उनले उल्लेख गरे। जनतासँग निरन्तर पार्टीलाई कसरी जोड्ने तथा समावेशी कसरी बनाउने, यस विषयमा ध्यान पुग्न आवश्यक रहेको उनी भन्छन्। समावेशी नियुक्ति पनि कागजमा मात्र सीमित भएको भुर्तेलको भनाइ छ। कंग्रेस सभापति थापाले महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रस्तावमा मधेसको गुमेको विरासत फर्काउने लक्षित नै विशेष रोडम्याप त आएको छैन, तर समावेशिताको सवाललाई जोड़ दिएका छन्। खुला मञ्चको मैदानमा बन्द सत्रका लागि हिमाल, पहाड़ र तराई मधेस गरी 3 हल बनाउन लगाएर समानताको सन्देश निर्देश समेत दिन खोजेका छन्। पार्टी संरचनामा युवा पुस्ता तथा सीमान्तकृत समुदायको प्रवेशलाई थप फराकिलो बनाएर सुनिश्चितता गराएका छन्। पार्टी सहमहामन्त्री फर्मुल्लाह मन्सुर हिमाल पहाड़ र मधेस सबैतिर कंग्रेसलाई बलियो बनाएर जनताको भरोसाको पार्टी बनाउने लक्ष्यका साथ महाधिवेशनमा छलफल हुने बताएका छन्। पार्टीको संगठन संरचनाभित्र मधेसको प्रतिनिधित्व बढ़ाउने सन्दर्भमा पनि गृह कार्य भएको उनले बताए। हिजो हामीले कहाँ कहाँ गल्ती गर्यौं, कहाँ चुक्यौं त्यसको समीक्षा गर्छौं उनले भने। कहाँ कहाँ सच्चिन आवश्यक छ, जनताको विश्वास र भरोसा फर्काउन के गर्न जरूरी छ, सबै पक्षमा महाधिवेशनमा खुला छलफल गर्छौं।
0: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: शर्मा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। Copy ready.

0: scent three in one. Perfume like fragrance.
1: By this Varsadeki Rastalayoti, Nepal's number one adhesive brand. Rajigo, Dasa Machalikasa.
2: बाढी वा अन्य विपदको समयमा बालबालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौनजन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौ। महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको दस्ता मजाले

0: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले दस।
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। पूर्व प्रधान न्यायाधीश तोलेन्द्र शमशेर जबरासँग सम्पर्क भएको भन्दै प्रहरीले इनाम सापकोटामाथि अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान शुरू गरेको छ। 11 असोजको बिहान 3 बजे सुरक्षा चुनौती भएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै नियन्त्रणमा लिएको थियो। जबरासँग सम्पर्क गरेको भन्दै प्रहरीको विशेष ब्यूरोले सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। प्रहरी स्रोतका अनुसार उनी त्यति बेला दिल्ली जाने तयारीमा थिए। लाई पक्राउ गरेर मोबाइलका विवरण जाँच गरिएको थियो। त्यसक्रममा कारागारमा रहेका बिचौलिया दीपक भट्टसँग उनको सम्बन्ध रहेको देखिएको प्रहरी अधिकृतहरूको दावी छ।
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जगरालाई 11 असोजको राति महाराजगंज स्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु ल्याउँदा प्रहरीले उनको मोबाइल फोन समेत नियन्त्रणमा लियो। जगरालाई कुनै कसुरमा पक्राउ गरिएको थिएन, पक्राउ पूर्जी पनि दिएको थिएन। प्रहरीले उनलाई सुरक्षा चुनौती रहेको भन्दै घरबाट टेकु ल्याएको थियो, तर कार्यालय पुगेपछि उनको मोबाइल मागियो र उनलाई एक्लै राखेर सोधपूछ गरियो। प्रहरीले उनको मोबाइल किन नियन्त्रणमा लिएको थियो, त्यस अवधिका मोबाइल खोलियो कि खोलिएन, खोलिएको भए के हेरियो, त्यसको विवरण निकालियो कि निकालिएन, प्रहरीले अहिलेसम्म स्पष्ट पारेको छैन। यो प्रश्न जवाराको घटनामा मात्र सीमित छैन। फरक फरक एजेण्डामा सरकारलाई प्रश्न गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईदेखि मुकुमलुङ बचाउ आन्दोलनका प्रदर्शनकारीसम्मको मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ, तर त्यसबाट के सूचना निकालियो भन्ने विवरण सार्वजनिक भएको छैन। यी घटनाक्रमले एउटा प्रश्न उठाएको छ, अनुसन्धानका लागि प्रहरीले नागरिकको मोबाइल लिन पाउने अधिकार कति हो? नियन्त्रणमा लिएपछि त्यसभित्र भएको सामग्री हेर्न पाउने अधिकार पनि स्वत प्राप्त हुने हो? यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार मोबाइल व्यक्तिको निजी जीवनसँग प्रत्यक्ष जोड़िएको उपकरण भएकाले त्यसमा रहेका सामग्रीमा प्रवेश गर्न कानूनी आधार आवश्यक हुन्छ। काठमाडौँ उपत्यकाको एक प्रहरी युनिटको मुद्दा शाखाका कार्यरत प्रहरी अधिकृत स्वयंले भने मोबाइल मात्र नियन्त्रण लिनु र त्यसभित्र रहेको विवरण हेर्नु फरक फरक विषय भएको बताएका छन्। नेपाल प्रहरीका प्रवक्ता काफ्लेका अनुसार भने अधिकांश अपराधको अनुसन्धानमा मोबाइलबाट प्राप्त सामग्री महत्वपूर्ण हुने भएकाले प्रहरीले आवश्यकता अनुसार मोबाइल नियन्त्रणमा लिएर डिजिटल फोरेन्सिक ल्याबमा परीक्षणका लागि पठाउने गरेको छ। मोबाइलमा रहेका कागजात, आर्थिक कारोबार, सर्च हिस्ट्री लगायतका विवरणले अनुसन्धानमा सहयोग गर्छन्। प्रहरी नायब महानिदेशक डीआईजी समेत रहेका उनले भने त्यसैले अहिले अपराध अनुसन्धानमा मोबाइल महत्वपूर्ण प्रमाणका रूपमा स्थापित भएको छ। पक्राउ परेका व्यक्तिले प्रमाण नष्ट गर्न, कसैलाई सूचना चुहाउन वा अनुसन्धान प्रभावित पार्न सक्ने भएकाले मोबाइल नियन्त्रणमा लिइने उनको भनाइ छ।
2: एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई अध्यक्ष केपी ओली पछिको दोस्रो वरियतामा राख्दै पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ। केही दिन अघि सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमाले जारी गरेको अन्तर पार्टी निर्देशन अपानीमा भण्डारीलाई अध्यक्ष पछिको दोस्रो वरियतामा रहने गरी जिम्मेवारी तोकिएको हो। भण्डारीले केन्द्रीय कमिटीसँगै पोलिट ब्यूरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउने भएकी छन्। उनले केन्द्रीय कमिटी, पोलिट ब्यूरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिने तथा अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवं समयोचित निर्णय गर्न योगदान गर्ने पाउने गरी जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने अपानीमा उल्लेख छ। त्यस्तै वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठानको पक्ष पोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिट ब्यूरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने जिम्मेवारी भण्डारीले पाएकी छन्।
3: आउँदो शुक्रबारदेखि यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। विभागले हिजो सरकारवाला निकायको उपस्थितिमा बुकिङ खुलाउने निर्णय गरेको हो। यात्रुको बढ़ीछाप हुने गंगबुको नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर, चाबहिल लगायत स्थानमा पुगेर यात्रुले टिकट बुक गर्न सक्ने विभागले जनाएको छ। भौतिक रूपमा यी स्थानमा पुग्न कठिन छ भने ई सेवा, खल्ती, बस सेवा लगायत अनलाइन एपबाट पनि दशैंका लागि बसको टिकट बुकिङ गर्न सकिने जनाइएको छ। विभागले लामो र मध्यम दूरीका सवारी साधनलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गर्ने निर्णय गरेको छ। 25 असोज अर्थात घटना स्थापनाका दिनदेखि 10 कार्तिकसम्म रूट परमिट खुला गर्ने निर्णय भएको हो। चाडबाडमा यातायात आवागमन सहज बनाउन ट्रेलर लगायत ठूला सवारी साधन घटना स्थापनाको दिनदेखि 8 कार्तिकसम्म नारायणगढ़देखि काठमाडौँसम्मको खण्डमा सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको It's always fun when you hit the road.

0: वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको
1: दैनिकु 197 मा ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको 10 छ मजाले कास्ट

0: Fragrance. पैतिस वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको मजाले
1: विपदपछि तपाईँ वा तपाईँका बाल बालिकामा डर चिन्ता झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा दुर्व्यवहार देवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
2: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 र सीएमसी नेपालको 1810500402 सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
1: समस्या मनमै नराखौं, सहयोग मागौं।
2: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको 10 मजाले

0: 20 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एड्रेसिभ ब्रान्ड राजीको मजाले
1: खण्डी उडाईमा अब आर्थिक प्रसंग. भोटेकोशी बाढ़ीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ. बाढ़ीका कारण पूर्वाधार लगायत उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यसअघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई घटाइएको हो. विश्व बैंकले सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माण अनुसार पुननिर्माण तथा पुनस्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुगेर वर्ष 2084-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने आकलन गरिएको छ.
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश. खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ. लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ. तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्. दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्. वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्. माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ. अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155।
1: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
4: घरको झ्याड ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 0062।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520 55 768।
9: साथै 98520 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै थापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीमका दाइली।
10: सम्पर्क 0291400084 र 9804045827।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852016580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 9842226667।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 9860964000
11: र 9919327775।
16: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
17: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492, 520।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
18: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
19: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
18: प्रोप्राइटर लक्ष्मी काफले।
19: सम्पर्क 98433472,
18: 98155555
19: र व्हाट्सएप नम्बर 98520286646।
20: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692209। खादबारी नगरपालिका 9, तुमलिङ टावर एयरपोर्ट गेट।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasabha 95.5 MHz.

0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: थियो।
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सभाको दबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि यस भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खुल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङको दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, शङ्खुवा सभा। सम्पर्क नम्बर 0295602001, 97492, 520।
12: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
14: विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
9: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
14: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
9: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
14: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
9: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
14: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
9: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
14: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
9: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव

0: तथा परामर्श लिन सकिन्छ।
1: साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061
1: 029570315
2: र 98520701177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
3: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। थाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खाँदबारी एक संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
7: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
8: सम्पर्क 029140084 र 98040485827।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
11: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9861349444
13: र 0295901055।
14: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
18: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0 29 562 1, 97 4 29 22 520।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
0: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: खादबारी नगरपालिकाको अनुरोध।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगू रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
11: देवी प्रपन्नारती हरे प्रसिद्ध।

0: धन्यवाद। कार्यक्रम ज्योति सन्दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। बिहानीको वर्षात भइरहेको छ। हामी भरतपुर चितवनबाट नेपालभरमा तपाईँहरूसँग एकै साथमा प्रसारित भइरहेका छौं र तपाईँहरूको मनमा लागेका जिज्ञासा खुल्दुलीहरूको बारेमा हामी जानकारी दिने प्रयास गरिरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रममा तपाईँलाई थाहा छ हामी हरेक दिन पञ्चाङ्ग राशिफल ग्रह गोचरहरूको साथमा उपस्थित हुन्छौं र तपाईँसँग प्रत्यक्ष कुराकानी पनि गर्ने प्रयास गर्छौं र हामीले हरेक दिन एउटा केही न केही ज्ञानका कुराहरू तपाईँलाई जानकारी अवश्य नै श्लोकबद्ध रूपमा मनगणन्ते होइन तपाईँहरूलाई शास्त्रीय मर्यादामा रहेर तपाईँलाई एउटा नभई नहुने दिनमा सिकिराखे एउटा ज्ञानका कुरा भन्ने स्लोगन सहित हामी तपाईँलाई जानकारी गराइरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रममा तपाईँ हामीलाई कहाँबाट सुन्दै हुनुहुन्छ ध्यान दिएर सुन्नुहोला। म भने कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 साल आज आश्विन महिनाको आज 21 गते आज बुधबार। तदनुसार ईस्वी सन 2026 आज अक्टोबर 7 तारीक रहेको छ। नेपाल सम्मत 1146 यहाँ लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन महिनाको कृष्ण पक्ष यानि कि पितृपक्ष रहेको छ। सूर्योदयमा आज द्वादशी। आज सूर्योदयमा द्वादशी 43:09 पला रात्रिको 11:15 द्वादशी रहन्छ। तत्पश्चात भने त्रयोदशी रहनेछ। मघा नक्षत्र 41:55 पला रात्रिको 10:46 मघा रहनेछ। तत्पश्चात भने पूर्व फाल्गुनी नक्षत्र प्रारम्भ रहनेछ। शादीयुग 3:10 पला कौलवकर्ण 15:09 पला आज आनन्दयुगमा चरयुग रहेको छ। आजको विमानको समय 29:15 पला बिहान सूर्योदय ठिक 6 बजे रहेको छ भने साँझ सूर्यास्त 5:42 रहनेछ। आज द्वादशी श्राद्ध गर्नै पर्छ गर्नुहोला। आज शास्त्रमा फरकविङमा हरिशंकर यात्रा लेखेको छ भने पञ्चाङ्गमा मघा श्राद्ध लेखेको छ। मघा श्राद्ध गर्ने इच्छा हुनेले जसको छोरा छैन उहाँहरूले मघा नक्षत्रको श्राद्ध अलग्गै हिसाबले गर्नुहोला। 16 श्राद्ध छ द्वादशी तिथिमा गर्ने श्राद्ध रोक्नु पर्दैन छोरा हुनेले। ध्यान दिएर बुझ्नुहोला। हामीले यही कुरामा तपाईँलाई बारम्बार भनिरहेका छौं। आज द्वादशी श्राद्ध हो तिथिको अनुसार। यो तिथि अनुसार गरिने श्राद्ध रोक्नु पर्दैन तर नक्षत्र परक रहेर पितृहरूलाई सबैभन्दा प्रसन्न पार्नको लागि मघा नक्षत्रमा 16 श्राद्ध परेको बेला मघा नक्षत्रको दिनमा मघा श्राद्ध गरे भने चाहिँ छोराछोरी पेर्ने हुन्। तर आज द्वादशी श्राद्ध गर्न रोक्नु पर्दैन। द्वादशी श्राद्ध र मघा श्राद्ध अलग अलग विधान अलग अलग हिसाबले गर्ने गरिन्छ। अब जानकारी गराउँ तपाईँलाई आजको ग्रह गोचर। सूर्य अहिलेखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमा सिंह राशिमा छन्। मंगल कर्कट राशिमा छन् भने बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा रहेका छन्, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँहरूलाई जानकारी गराउँ तपाईँको दिन कसरी व्यतीत हुन्छ तपाईँका राशिफल। अर्को कुरा आज जन्मिने सम्पूर्ण जातकको भने सिंह राशि रहनेछ। अब तपाईँको राशिले के भन्छ, तपाईँका दिनहरू कसरी अगाडि बढ्छन् अनि आज विशेष गरी राशिफल मात्रै होइन हामीले तपाईँलाई एउटा ज्ञानकै कुरा त भनिरहन्छौ। हामीले तपाईँलाई नवरात्रको बारेमा घटस्थापना कति बजे राख्ने, घटस्थापनामा यसपालि के गर्नुपर्छ अनि दशैंको टीका देवी विसर्जन लगायत विभिन्न कुराहरूको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जारी गरिएका तिथि मितिको पञ्चाङ्ग पनि आज तपाईँलाई श्रवण गराउनेछौ। यसको लागि फेसबुकतिर पनि हामीले भिडियोहरू बनाएर राखिरहेका छौं। युट्युबमा टिकटकमा फेसबुकमा पनि हेर्न सक्नुहुन्छ। अहिलेलाई भने कार्यक्रममा ढिलो नगरिकन प्रस्तुत गर्छु तपाईँको मेषराशिबार राशिफल यस प्रकार रहेको छ। मेष राशिको लागि आज पाँचौं घरको चन्द्रमा हेर्ने हो भने आज विद्या वृद्धि रहनेछ। सन्तानहरूबाट नयाँ खुशीका समाचार सुन्न पाइनेछ। नयाँ प्रेमका प्रस्तावहरू पनि राम्रो रहनेछ। कता कता मन चुलबुले र चञ्चले रहन सक्छ, धैर्य धारण गर्नुहोला। काममा विरोधाभास हुन्छ, मन दुई खाले हुँदा काममा अलि ढिला सुस्ती रहनेछ।
1: मिथुन राशि
0: गर्दै आएका हरेक कामबाट तपाईँलाई सहज हुनेछ, मान सम्मानमा पनि वृद्धि रहनेछ, नबनेका कामहरूमा स्थाति राखेर अगाडि बढ्दै जानु राम्रो रहन सक्छ। धनस्थानमा रहेको बृहस्पतिले आजको दिनमा मामलेहरूबाट केही महत्वपूर्ण उपहार वस्तु प्राप्त रहनेछ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ मान्न सकिन्छ, मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ। सिंह राशि हुनेको लागि लाम दूरको यात्राहरूबाट असहज हुनेछ, मन तपाईँको लागि अलिकति हल्का रहनेछ, लग्नमा चन्द्रमा आउँदा सबैले तपाईँको प्रशंसा गर्नेछन्। बाह्रौं चन्द्रमा र सूर्य लग्नमा हुँदा सरकारी जागिरमा अलिकति गडबडी रहन सक्छ, दण्ड जरिवाना अथवा केही अलि अप्रिय घटनाहरूको दोषहरू लाग्न सक्छ, विशेष सावधानी अपनाउनुहोला, प्रेममा अधुरो रहनेछ।
2: के तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142173761।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिन तपाईँको लागि नयाँ कामको थालनी गर्दै अगाडि वृद्धि रहनेछ, आर्थिक क्षेत्रमा निकै मन प्रसन्न रहनेछ, श्रीमान श्रीमतीको सम्बन्ध सुधार होला, काममा सकारात्मक ऊर्जा प्राप्त रहन्छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि रहनेछ, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग छ। धनुराशि हुनेको लागि आजको दिनमा लामो दूरको यात्राहरूबाट सहज हुनेछ, काममा सफलता मिल्नुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिनेछन्। धनुराशिको लागि आजको दिन सरकारी जागिरमा पदवृद्धिको सम्भावना छ। मकर राशि हुनेको लागि आजको दिनमा लामो दूरको यात्राहरू सहज हुनुका साथसाथमा इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि छन्। काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुनेछ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ भने मान सम्मानमा पनि वृद्धि रहनेछ, नबनेका कामहरू बन्न सक्छन्। आजको दिनमा विशेष ध्यान दिँदै अगाडि बढ्नु भयो भने कुम्भ राशिलाई दिन शुभ संकेतहरू देख्न सकिन्छ। आजको दिनमा मान सम्मानमा वृद्धि रहनेछ, आर्थिकता केका काम कार्यहरूबाट पनि धेरै कुरामा सहज हुनेछ। आजको दिनमा तपाईँको लागि दिन सहज हुँदा मन भने आनन्दित रमाउनेछ, आजको दिन सुखद बन्ने राशिमा संकेत छ।
2: के तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142173761।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
1: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
1: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। अब हामी सोह्र श्राद्धको कार्यक्रम अन्तिम हुँदैछ। आज द्वादशी श्राद्ध हो, भोलि त्रयोदशी श्राद्ध र पछि चतुर्दशीमा अलि अधुरो जीवन जिएका होइन शस्त्र अस्त्रबाट निधन भएका व्यक्तित्वहरूको लागि श्राद्ध गरिन्छ भने औँसीमा यसै पनि तपाईँहरूले चाहिँ पितृ विसर्जन गरिहाल्नुहुन्छ अनि सबैको घरमा त्यसपछि त नवरात्र छायो। नवरात्र छाउनलाई तपाईँहरूले जमरा राख्दाखेरि विशेष गरी तपाईँहरूलाई हामी अन्य कुराको पनि जानकारी गराउँछौ। आजको लागि चाहिँ जमरा त राख्ने, शुक्र अस्त पनि परेको छ, यसपालि फेरि कस्तो पर्दैन भने वैधृति युग पनि परेको छ यो 25 गते घटस्थापनाको दिन है। घटस्थापना तपाईँहरूले विधिसम्मत गर्नको लागि, यो देवीको आशीर्वाद प्राप्ति गर्नको लागि यसपालि यो चित्रा नक्षत्र है अनि वैधृति युगको दुईटा परेको दिन चाहिँ अलि घटस्थापनाको घट भनेको घडा अथवा कलश स्थापना गर्न साइज मिल्दैन रे है। यो अरू बेलामा नियम लागू नहोला, घट स्थापना यो नवरात्रको बेला चाहिँ विशेष गरी यो तपाईँहरूले यसलाई ध्यान दिनुपर्ने अवस्था हुन्छ। त्यसो भएको हुँदा यसो शान्तिहरू गराएर ब्राह्मण बोलाएर गोदानहरू गरेर होइन अनि चित्रा नक्षत्रको पूजापाठ र वैधृति युगको पूजापाठहरू गरेर घट स्थापना गर्नुपर्छ। सबै गुरुहरूले बुझ्नुहोला यो अब शान्ति त गर्ने भने यो कसरी शान्ति गर्ने, फेरि नवग्रह पूजा गर्ने होइन, यसमा चित्रा नक्षत्रको स्वामीलाई पूजा गरिन्छ र वैधृति युगको स्वामीलाई पूजा गरिन्छ। यसको बारेमा अझ धेरै कुराहरू म तपाईँलाई जानकारी गराउँछु, तर आज यति भने घटस्थापनाको साइज कति बजेछ एकदमै ध्यान दिएर सुन्नुहोला है। कार्यक्रम कपीमा लेख्नुहोला, सम्झिनुहोला, अब तपाईँलाई चाहिन्छ नि त फेरि होइन, तपाईँको छोराहरू कहाँबाट आउँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, सबै कुराको लागि घटस्थापनाको शुभ साइत 11:47 रहेको छ 25 गते। अब यो त भयो, अरू कुरा हामी पछि भन्दै गरौँला। सबैभन्दा महत्वपूर्ण कुरा, माइत जानु पर्यो, ससुराल जानु पर्यो, मामालाई जानु पर्यो, दशैंको टीका कति बजे लगाउने त अब है। विजय दशमी 2083 सालको कार्तिकको 4 गते बुधबार परेको छ, यसपालि राम्रो दिन छ, बार चाहिँ राम्रो छ। टीका लगाउने कतिखेर त भन्दा, टीका लगाउनको लागि धेरैभन्दा राम्रो उपाय चाहिँ 10:26 बिहान, यो सबैलाई थाहा हुन्छ, तर यो एउटा थाहा नदिनुहुने कुरा, तपाईँहरूले दसैँको टीका कता फर्किने, कि पूर्व कि पश्चिममा फर्किने त होइन, किनभने यो साल चाहिँ चन्द्रमा कार्तिक महिनाको 4 गते बुधबारको दिन तपाईँलाई हेर्नु पर्दाखेरि कुम्भ राशिमा भएको चन्द्रमा भएकाले टीका लाउने मान्छे, थाप्ने मान्छे अथवा आशीर्वाद लिने मान्छे भनौँ न, छोरा खलक चाहिँ पश्चिम फर्किने, माता पिता पूर्व फर्केर टीका लाउने भनेपछि कुरो बुझ्नुहुन्छ होइन। भनेपछि प्रश्न पनि, टीका लाइदिने मान्छे पूर्व फर्किने, टीका लगाई माग्ने अथवा आशीर्वाद ग्रहण गर्ने अथवा टीका लाउने मान्छे चाहिँ पश्चिम फर्किनु भयो भने राम्रो हुन्छ। साइत कति बजे रहेछ, साइत भनेको 10:26। अन्य धेरै कुराहरू छन्, हामीले यी सबै कुराहरूलाई हामीले फेसबुकबाट, युट्युबबाट, टिकटकबाट पनि हामीले हालिरहेका छौँ। पहिले गुरुदेव युट्युबमा भिडियो हाल्नु पर्यो, टिकटकमा हाल्नु पर्यो अथवा फेसबुकमा भिडियो जानकारी दिनु पर्यो भन्ने धेरैको माग थियो, हामीले एकदमै यो यति व्यस्त समयलाई पनि हामीले कटौती गरेर आजभोलि सामाजिक सञ्जालमा अलिकति थोरै भए पनि समय दिउँ भनेर दिनमा एउटा दुईटासम्म भिडियोहरू हामीले हालिरहेका छौँ। तपाईँहरूले हेरेर त्यो भिडियोहरूलाई सेयर गर्दै आफ्ना साथीहरूलाई आफन्तहरूलाई पनि सेयर गरिदिनको लागि अनुरोध गर्छु है। अब हामी तपाईँका कमेन्टहरू पनि हुन सक्छन्, के जातिसँग कमेन्ट होइन। अनि अर्को कुरा, आज मघा होइन, मघा श्राद्ध द्वादशी श्राद्ध अलग अलग श्राद्ध हुन्, तपाईँको पिताजी मघाको श्राद्ध गर्नुहुन्न, तपाईँले सोह्र श्राद्धमा तपाईँले तिथि श्राद्ध गर्नुहुन्छ, तिथि श्राद्ध गर्न रोक्नु पर्दैन। अब यो शास्त्रको मत पनि कस्तो छ भने, यो तपाईँहरूलाई चाहिँ शास्त्रको मत धेरै खालका छन् क्या, यो शास्त्रको मतलाई चाहिँ तपाईँहरूलाई विशेष गरी बाजिएको छ, बाजिएको मतलाई चाहिँ आफूले एउटा मतलाई टेकेर अगाडि बढ्नुपर्छ। त्यही शास्त्रमा एउटा पानामा लेखेको छ मगा श्राद्ध नगर्नु, तर मान्छेलाई प्रष्ट भएन। अर्को पानामा लेखेको छ मगा नक्षत्रको श्राद्ध नगर्नु, त्यो पढ्न भुल्नुभयो तपाईँहरूले, हामीले भुलियो होइन। त्यसो भएको हुँदा यस कुरामा मैले तपाईँलाई जानकारी गराएँ। अब हामी ढिलो नै गरिकन फटाफट रूपमा तपाईँको फोन सम्पर्कमा रहन्छौ। आज भोलि फेसबुकमा असाध्यै एक्टिभ मान्छेहरू हुनुहुन्छ, धेरैले हामीलाई फलो गर्दै हुनुहुन्छ। हामी लगभग 50,000 राउन्डमा छौं फलोअर्स प्राप्ति गर्ने। तपाईँहरूले पनि फलो गर्दै साथ दिनुहोला। अहिलेलाई भने म तपाईँहरूलाई फोनतर्फ लिएर जानेछु। को हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु भगवान्, ए प्रभु, कोही हुनुहुन्थ्यो तर उहाँको आवाज आइरहेको छ तर उहाँ बोल्नु भएको छैन हामीसँग प्रत्यक्ष रूपमा कुराकानीको लागि। फेरि पनि तपाईँ आउन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ, कहिले सुदूरपश्चिमबाट मात्रै फोन आउँछ, कहिले सुदूरपूर्वबाट मात्रै फोन आउँछ, है सबैको फोन लागेको छ, हाम्रो कामना छ। राधे राधे हजुर। राधे राधे हजुर।
1: राधे राधे
0: हजुरको शुभ नाम के पर्यो होला?
1: मेरो शान्ति खड्का गुरु।
0: नामै शान्ति खड्का, त्यही भएर शान्त स्वभावमा हुनुहुन्छ। अनि अहिले भोजपुरको कुन ठाउँमा हुनुहुन्छ तपाईँ? दिङ्लामा हुनुहुन्छ। अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले? यतिखेर शङ्कर सभा एफएम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? छोराको साल महिना गते समय भनिदिनु त। साठी साल पुष महिनाको 18 गते शुक्रबार दिउँसो 4:20 भोजपुर जिल्लामा है। के बार गरे यो जन्म चाहिँ? शुक्रबारको है। अब यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको छोराको लागि 60 सालको पौष महिनाको 18 गते 4:20 तपाईँको राशिको नाम, छोराको राशिको नाम चाहिँ लुबाट लुकमणी नाम आउँछ, मेष राशि हुन्छ है। अनि एकादशीको दिनमा जन्म भएको छ, लग्नमा शनि भन्ने कुरा बसेको छ। लग्नको शनि अलिकति तपाईँको लागि अलि अराजक पनि हो। चन्द्र ग्रहण युग पनि लागिरहेको छ, यो ग्रहण युगको शान्ति पनि गर्नु पर्यो। र 18 वर्षदेखि 26 वर्षसम्म संकटा भन्ने ग्रहले अलिकति मन भारी भइरहेको छ। घर बस्न मनै गर्दैनन् है? बाहिर म त सकभर पढाइ भन्दा विदेशहरू गएर झम्मै पैसा कमाइहाल्न पाए हुन्थ्यो भन्ने खालको छ होइन, तर राजयोग परेछ नि, राजयोग परेछ। सुखी हुन्छन् मान्छे, पैसा कमाउँछन्, तर तपाईँले ग्रह शान्ति गर्नु पर्यो। अनि तपाईँको घरको उत्तरमा, ठ्याक्कै उत्तरमा चाहिँ टोयलेट छ कि बाथरुम छ कि के छ, त्यहाँ अलिकति अशुभ चिज देखिया छ, त्यसलाई हटाइहाल्नु पर्यो। त्यसलाई हटाइहाल्नु पर्यो है। यति गरेपछि तपाईँको छोराको भाग्य असाध्य राम्रो चम्किन्छ, आत्तिनु पर्दैन, राम्रोसँग शान्ति गर्ने, राम्रोसँग पूजा पाठ गर्ने ठिक हुन्छ है त। मैले भने त संकटा छ, चन्द्र ग्रहण युग छ, घरमा वास्तु बिग्रिया छ, धेरै कुरामा शान्तिहरू गर्ने, धेरै कुरामा पूजा पाठहरू गर्ने कामहरू गरेर अगाडि बढ्नु होला, राम्रो हुन्छ है। मैले भनिसके यो मान्छेलाई घर बस्न मन छैन, विदेशै जान मन छ, राम्रोसँग पैसा कमाउँछन्, तर एकचोटि शान्ति गर्नु भएन भने कामहरू बिग्रिन सक्छ। पूर्णिमाको व्रतहरू राख्ने, ग्रह शान्तिहरू गर्ने, कवचहरू लगाउने, सेतो चिजहरू दान गर्ने गर्दा राम्रो हुन्छ है त। अरू केही छ कि छुट्यो? विवाह चाहिँ 26 वर्ष पछाडि राम्रो उत्तम हुन्छ। राधे राधे। हामीसँग हुनुहुन्थ्यो भोजपुरबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। अलिकति कता कता आवाज पनि कम कम आएको हो कि, अथवा प्राविधिकमा फेरि समस्या हो कि, अथवा यो आजभोलि पानी परिरहेको छ क्या भरतपुरमा, तपाईँकोतिर के छ थाहा छैन होइन, असाध्य समस्याहरू भइरहेको छ यहाँ। यो पानीले गर्दा पनि कतै नेटवर्कमा समस्या आएको हो कि जस्तो मलाई लागिरहेको छ। जे होस्, हामी तपाईँको बारेमा जानकारी दिइरहेका छौँ। कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? कुन जिल्लामा हुनुहुन्छ हजुर अहिले? मासु धेरै आउँछ, को को चिन्ने गाह्रो हुन्छ। अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर त्यतिखेर? खोटाङ एफएममा सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काम मात्रै सुन्ने गर्नु भएको छ?
1: म दैनिकै सुन्छु नि, कहिले काहीँ कार्यक्रममा मेरोमा अलिकति गाह्रै हुन्छ।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म एउटा यहाँ जेवरको बारेमा भाइको बारेमा हेर्नु पऱ्यो भनेर।
0: अनि अहिले भन्नु त साल महिना गते समय?
1: 2065 साल।
0: हजुर, 65 सालको साउन महिना,
1: 6 गते सोमबार।
0: हजुर, आवाज उता अलिक बढी हल्लामा हुनुहुन्छ है, फोन काटिन सक्ने सम्भावना छ।
1: सोमबार
0: हजुर
1: बिहान 9 बजे।
0: ठिक 9 बजे हो
1: हजुर।
0: कुन जिल्लामा जन्मेको मान्छे?
1: उदयपुर जिल्लामा।
0: को अरे यो मान्छे? देवर भाइ। गोविन्द नाम आउँछ, कुम्भ राशि हुन्छ। लग्नमा मंगल छ, मांगलिक परेको छ। मांगलिक पर्ने मान्छेको आँखसँग विवाह नगरे वैवाहिक जीवन सानैमा बिग्रिन्छ है। भइसक्यो मेरो 65 सालको बिहे गरिसके। लो कलि आएछ। अब कति सालको केटी बिहे गरे? 70 सालको
1: केटी कति भयो? 15-17 भएको होला केटी।
0: केटी आज जेठी हुनुभयो?
1: कान्छी।
0: अझै कान्छी केटी?
1: 13-17 होला केटी। केटी अलिक कान्छी थियो।
0: जियोस्, केटी चाहिँ 66-67 सालै केटी। फेरि बिहे बिग्रिन्छ है, बेलैमा बरु अहिलेसम्म केही भएर हिँड्छ, बेलैमा आँखको बोर्डसँग बिहे गराइहाल्नुहोस् है, बेलैमा है। असाध्य सानैमा बिहे बिग्रिने वाला छ, ध्यान दिनुपर्छ। घरमा पितृ दोष पनि परिहाल्छ, शान्ति पनि गर्नुपर्छ।

0: सक्नुहुन्न, पूजा पाठ गर्नुहुन्न, अनि कसरी भन्ने भन्नु त?
1: कुन ग्रह
0: अहिले उल्का भन्ने ग्रह छ, अनि यो मान्छेलाई चाहिँ अलिकति ग्रहहरूमा माङ्गलिक छ, पितृको दोष परेको छ, होइन? राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। ल अरू के छ, अरू सबै ठिकै छ? मैले भनिसके त यो मान्छेको अर्को बिहे हुन्छ, फेरि लेखेर राख्नु होला तपाईँले। यो ग्रह शान्ति गर्नु भएन भने फेरि अर्को बिहे हुन्छ, किनकि अब झन ग्रह यो तपाईँको देवरको लागि 22 वर्षदेखि शनि ग्रह चल्दैछ, शनि लग्नमा छ, सूर्यको घरमा छ है। यो मान्छेलाई यो त्यो बेला अहिलेको जति रिसाउँछ त्यो बेला झन् त्यसको चार खण्ड बढी रिसाउँछ भनेपछि त्यो बेला के हुन्छ भन्नु त? त्यही भएर त्यसलाई अहिलेदेखि यो शान्ति गर्दै गर्दै गर्दै गयो भने राम्रो हुन्छ। तपाईँको घरमा कहिले काहीँ के हुन्छ भने तपाईँकोमा कुकुर छ होइन, तर कुकुर पालेको घरमा कुकुर खुल्ला भएको कुकुर अलग अलग टोकिसकेपछि ल्याएर पालेर अर्थ हुन्छ? टोक्नुभन्दा पहिले त्यसलाई साङ्लाले बाँधेर राख्नु पर्यो क्या, भुक्सा मात्रै टोक्दैन क्या, त्यो धेरै क्षति हुँदैन, कुरो बुझ्नुहुन्न तपाईँहरू? अनि अहिले खुल्ला छोडिदियो अनि गएर भङ भङ गरेर टोक्छ, अनि अगाडि टोकेर अनि मासुको चोक्टो निकालेर ल्याएछ, ल्याएर घरमा बाँधेर के अर्थ हुन्छ त्यसमा? हो त्यही भएर कुकुरले टोक्नुभन्दा पहिले घरमा बाँध्नुपर्छ। ग्रहले पनि पहिले क्षति गर्नुभन्दा पहिले चाहिँ यसको शान्ति गर्नुपर्छ, अनि बल्ल राम्रो हुन्छ कि है। यसलाई भन्नु होला, अनि यसलाई आँखको बोटसँग एउटा आँखको बोटलाई बेहुली बनाएर जन्ती गरेर बिहेको पनि गर्नुपर्छ यसो फेरि अर्को है। अनि घरमा अनि घरमा एउटा सप्ताह पनि लाउनुपर्छ है। सप्ताह पितृको दोष पनि छ, राधे राधे
1: राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग कटारी उदयपुरबाट रेडियो खोटाङ सुनेर साथ दिइरहनु भएको छ। नियमित रूपमा हामी 8 बजेदेखि 9 बजेसम्म तपाईँहरूकै बारेमा चर्चा र परिचर्चा गर्ने प्रयास गर्छौं। घरिघरि त कलयुग लाग जस्तो लाग्छ मलाई है, र पनि ठिकै छ। तपाईँहरू कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ राम्रोसँग सुन्नुहोला। हामी आज तपाईँलाई अब ज्ञानकै कुरा नसुनि नहुने, तपाईँले एउटा शास्त्रीय मान्यतामा, हामीले हिजो तपाईँलाई 8 प्रकारका विवाहको बारेमा चर्चा गरेका थियौं, आज त्यस्तै एउटा महत्वपूर्ण कुरा छ है। आजको कुरा छुटाउनु भयो भने तपाईँलाई भोलि ग्लानी हुन्छ नि फेरि, त्यस्तो महत्वपूर्ण कुरा भन्दैछौ। एकैछिन धैर्य धारण गर्नुहोला, हामी छोटो विश्राम लिन्छौ, विश्राम पछि उपस्थित हुन्छ, सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73 6001।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?

0: भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
1: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
0: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। धेरैको मनमा हुन सक्छ सोह्र श्राद्ध छ, गुरुहरूले आफ्नो पिताजीको मृत्युतिथि कहिल्यै छोड्नुहुन्न भन्नुहुन्छ, फेरि त्यही गुरुले भन्नुहुन्छ चतुर्दशी छोड्नुपर्छ, फेरि यो के हो यो बाहुनको पारा भन्ने खालको मनमा भाष्य तपाईँको मनमा छ मलाई थाहा छ, किनकि यस्ता फोन मलाई दिनका 50 फोन आउँछन्। अब म तपाईँहरूलाई एउटा कुरोको एकदम विस्तृत रूपमा जानकारी गराउँछु। आज शास्त्रमा मैले अघि पनि भने धेरै कुराहरू लेखेको छ, महत्व शब्दहरू तपाईँलाई वाचन गर्छु। आज यो तपाईँलाई ज्ञानको कुरा हुन सक्छ, महत्वपूर्ण कुरा छ, किन चतुर्दशी तिथि छोड्ने, कहाँ लेखेको छ श्राद्ध सोह्र श्राद्धमा चतुर्दशी तिथि छोड्नु भनेर कहाँ लेखेको छ है? यहाँ के लेखेको छ भने कृष्ण पक्षे दशम्याधो वर्जयित्वा चतुर्दशीम श्राद्धे प्रशस्तास्ति तथयो यथैता न तथेतरा। असत्य राम्रो श्लोक लेखेको छ यो। यो श्लोक मनुस्मृतिको तृतीय अध्यायको 276 श्लोकमा लेखेको श्लोक हो। एकदम हेर्नु होला तपाईँले, तपाईँहरूसँग मनुस्मृति छ भने अलिअलि अध्ययन पनि गर्नु, कम्तीमा एउटा ज्ञान त मैले तपाईँहरूलाई पनि बाँडिरहेको छु। अब यसरी भने हामीले पनि एउटा भन्दा धेरै ज्ञान लिनुपर्छ, किनकि यो एउटा ज्ञान भन्नको लागि हामीले 10 श्लोक पढ्नुपर्छ, बल्ल यो श्लोक भन्ने आँटा आउँछ क्या हजुर है। मनुस्मृतिको तेस्रो अध्यायको 276 श्लोकमा लेखेको छ कृष्ण पक्षे दशम्यादो वर्जयित्वा चतुर्दशीम श्राद्धे प्रशस्ता तिथयो हो यथेता न तथे तथे तराहा भनेर लेखा छ यहाँ। यो के भनेको भने कृष्ण पक्षबाट कृष्ण पक्षको दशमी सहित लिएर औंसीसम्म भनेको छ यहाँ। यो किन भनेको भने भन्न खोजेको यो सानो अर्थ कृष्ण पक्षको श्राद्ध भनेको सोह्र श्राद्धमा विशेष यसले अलिकति इंकित गर्न खोजिरहेको छ। सोह्र श्राद्धमा सबै तिथिमा पितृलाई श्राद्ध गर्नु, तर वर्जयित्वा चतुर्दशीम चतुर्दशी तिथि चाहिँ नगर्नु भनेर यसरी उद्धृत गरेको छ। श्राद्धे प्रशस्तस्तिथयो हो है, सबै तिथिहरू एकदम उत्तर उत्तर छन् होइन, तर यो चतुर्दशी चाहिँ अलिक ग्राह्य छैन है, चतुर्दशी चाहिँ नगर्नु भन्न खोजेको छ। त्यसो भएको हुँदा तपाईँहरूले एकदमै ध्यान दिनुपर्ने कुरा के हो भने यो मनुस्मृति कुनै पनि निर्णयहरू है अनि तपाईँहरूले चाहिँ यस्ता शास्त्रीय प्रमाणहरूद्वारा एउटा प्रमाणलाई अर्को प्रमाणले जितिरहेको हुन्छ के, त्यही भएर कसले कुन प्रमाणलाई कुन शब्दमा कुन आधारमा बढी मान्ने भन्ने कुरा हुन्छ, यसको लागि अध्ययनको आवश्यक अनिवार्य रूपमा पर्छ। राधे राधे। आजलाई यति नै ज्ञानको कुरा। अब हामी तपाईँसँग फोनमा कुराकानी गर्छौं र फोनबाट तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गरेर हामी धेरैभन्दा धेरै ज्ञानवर्धक कुराहरू तपाईँलाई बाँडिरहेका छौं। तपाईँले हामीलाई फेसबुकमा फलो गर्नु भएको छैन भने फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोला र हामीले यो विजयादशमीको टीकाको शाही जमरा राख्ने शाही जमरा कति कति राख्ने सबै कुराहरू अनि टीकामा कति दिनमा टिको लाउने कुन दिन टिको लाएर कुन यात्रा गर्ने अथवा ससुराली जाँदा जानि नजाने यी सबै कुराहरूको बारेमा चर्चा र परिचर्चा गर्ने प्रयास गर्छु। हामीलाई फेसबुकमा टिकटकमा युट्युबमा जहाँ सामाजिक सञ्जाल चलाउनुहुन्छ LAXMANSUBEDI 333 सर्च गर्नुहोला, तपाईँले हामीलाई भेट्नुहुन्छ अनि हामीलाई तपाईँले त्यहाँबाट फलो गर्नुपर्ने हुन्छ। तपाईँले धेरै फलो गर्नुभयो, सामाजिक सञ्जालमा हाम्रो बारेमा धेरै न्युजहरू बन्यो, त्यसकारणले गर्दा हामीलाई च्याट जीपीटीले पनि भेट्न थाल्यो। तपाईँहरू पनि जिमिनी चलाउनुहुन्छ, च्याट जीपीटी एआई चलाउनुहुन्छ भने लक्ष्मण सुवेदीलाई चिन्छौ, ज्योतिषी पण्डित लक्ष्मण सुवेदीलाई चिन्छौ भन्नुहोस्, हाम्रो घरको नक्सासहित तपाईँलाई त्यहाँ उसले सर्लक्कै राखिदिन्छन्, त्यस्तो भएको हुँदा तपाईँहरूले हामीलाई फलो गर्दै गर्नु होला। यस्ता नयाँ नयाँ कुराहरूको लागि हामी तपाईँलाई जानकारी दिँदैछौ। अहिले कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म बर्साङबाट देवेन्द्र धानी।
0: बर्साङबाट आज बोल त साइपाल एफएम खुब सबैले सुन्न थाल्नु भएको छ होइन?
1: हजुर गुरु,
0: धेरै फोन आउँछ बर्साङबाट, दिउँसो पनि धेरै फोन आउँछ। तर बझाङका भक्तहरूले अलिकति फेसबुकतिर फलो कम गर्नुहुन्छ हो?
1: हजुर,
0: नेट चल्दैन है?
1: हजुर।
0: ए ल ठिक छ, खुसी लाग्यो अहिले कार्यक्रममा आउनुभयो। पक्कै पनि बझाङ एफएम सुन्दै हुनुहुन्छ, के अरे साइपल एफएम सुन्दै हुनुहुन्छ होला। कसको बारेमा हेर्नुहुन्छ अहिले भनिदिनु त? साल महिना गते समय
1: 2065 साल,
0: 65 साल,
1: फागुन महिना 24 गते
0: कति बजे?
1: बेलुकी 7:30 बजे।
0: बेलुकीको 7:30 जन्म भयो। कुन जिल्लामा भयो जन्म?
1: बझाङ जिल्ला।
0: बझाङ जिल्लामा भयो है? यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने बार के थियो?
1: शनिबार।
0: राशिको नाम तपाईँको हेमराज नाम आउँछ, कर्कट राशि हुन्छ। पढाइमा मन छैन, पढाइ एकदमै कमजोरी छ है? कसको हो यो? तपाईँको आफ्नै हो? कति यहाँ पढ्नुहुन्छ अहिले?
1: 11
0: तर पढ्ने मन लाग्दैन है?
1: हजुर।
0: यसो गरौँ न, बिहिबार मंगलबार अनि पूर्णिमाको दिन माछा मासु लसुन प्याज एकदम तामसी भोजन केही पनि ग्रहण नगर्नु होला, अनि बल्ल तपाईँलाई राम्रो हुन्छ। तपाईँको पितृको दोष छ, अंगारक युग छ, चन्द्रग्रहण युग छ। तपाईँको घरमा कोही मान्छे अकालमा मृत्यु भएको घरमा तपाईँ हुनुहुन्छ अहिले हो?
1: हजुर।
0: धेरै कुरामा तपाईँको त माटै बिग्रिएको छ। तपाईँको त माटोबाट तलतिरबाट एकदम ठुल्ठुला चट्टानहरू देखिन्छ यहाँबाट हेर्दा, भनेको ढुङ्गा क्या ठुल्ठुला एकदम केत्रा के भन्छ तपाईँहरू अब त्यो साइन्स पढेका त्यसलाई के भन्छन् भने माटो एकदम साह्रो हुनु, माटो एकदम क्या खरो माटो हुनु, ढुङ्गा हुनु, घरमा एकदम ऊर्जा नेगेटिभ ऊर्जा आइरहेको छ। घरमा दुईटै विवाह कसले गर्नु भएको छ? बाबाले कि हजुरबाले कि तपाईँहरू कसैले? अब तपाईँको हुन्छ कि बा राम्रो छैन नि घर त, धेरै कुरामा बिग्रिएको छ। कति वर्ष भयो घर बनाउनको अहिले भएको ठाउँमा?
1: 10 वर्ष
0: भयो है? पहिले त राम्रै थियो, यो 10 वर्षपछि राम्रो छैन। अनि एउटा शान्ति पनि गराउनुपर्छ, कवच पनि लाउनुपर्छ, ग्रहका रत्नहरू पनि धारण गर्नुपर्छ। धेरै कुरा छन्, शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने काम गर्नुपर्छ है त। अरू के छ ल सोध्नु? तपाईँको लागि सबैभन्दा राम्रो चाहिँ दुई अङ्क राम्रो हुन्छ, दक्षिण दिशा र पूर्व दिशा राम्रो हुन्छ, सेतो र रातो रङ राम्रो हुन्छ है। अनि यसपालि दसैँमा तपाईँहरूकोतिर जमरा राख्ने टिका लाउने परम्परा छैन?
1: छैन,
0: टिका लाउनुहुन्न कहिले पनि?
1: लाउँथेन गुरु दसैँमा।
0: अरे दसैँमा टिकै लाउनुहुन्न? तपाईँ हिन्दू होइन र सनातनी होइन र?
1: हजुर गुरु।
0: तपाईँको घरमा मात्र टिका लाउनुहुन्न कि अरूले पनि टिका लाउनुहुन्न?
1: हाम्रो गाउँमा लाउँदैन।
0: हजुर
1: लाउँदैन गुरु।
0: ए विजया दशमीको टिको भनेर त जुन उत्सव मनाइन्छ, देवीको प्रसाद लाइन्छ, कहिले पनि लाउनु कुनै पनि साल लाउनु भएन कि यसपालि लाउनुहुन्न? यसपालि लाउनुहुन्न पोहोर लाएको? अनि यसपालि किन नलाउने? फोनै डिस्कनेक्ट गर्नुभयो उहाँले। के रहेछ परम्परा भनेर मैले बुझ्न खोजेको यो अलिकति क्या हामीले एकदम हाम्रो गाउँमा अथवा म त यस्तो छु, म त हाम्रो त टिको लाउँछु भन्दै गर्दा नेपालमा यस्तो ठाउँ पनि छ, कति ठाउँमा त नेपालको सबैभन्दा ठूलो पर्व दशैं भनिन्छ विजय दशमी, तर त्यही विजय दशमी कतिको घरमा मनाउनुहुन्न क्या? यो परम्परै छैन, फेरि उहाँ हिन्दू हो सनातनी हो, वेद मान्नुहुन्छ, गुरुलाई मान्नुहुन्छ, गाईलाई मान्नुहुन्छ, तर टिको लाउने परम्परा नहुन सक्छ। अब आजदेखि लिएर हामी 9-10 दिनसम्म यस्ता कुराहरू पनि खोतलौँ है, कहाँ कहाँ कस्ता कस्ता परम्परा छन् यो पनि हामीले जान्नु आवश्यक हुन्छ। कोही जिज्ञासु यतिखेर हुनुहुन्छ? राधे श्याम हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: बिनु राई
0: हाइरहनु हुन्थ्यो अरू बेला पनि है। फोन लाग्दैन है अलिकति राधे राधे भन्नु पर्यो क्या, श्री राधे भगवान नारायण नारायण भन्नु पर्यो नि त, लागिहाल्छ नि
2: होइन पुजाइले पनि जप्नु त जप्छु खै अब लाग्दैन अब धेरै।
0: अनि बिनु राईको घर कहाँनिर पर्छ? बिनु राईको घर कहाँनिर पर्छ? तपाईँ त राईको छोरी है?
2: हजुर हजुर।
0: अनि तपाईँको घरमा दसैँको टिका लाउने कस्तो छ परम्परा?
2: हाम्रो परम्परा छ भन्नु पर्यो गुरु, अब यो चलन अब पहिलादेखि परम्परादेखि आएको चलन
0: हो। फेरि यो कहिले राईले तामाङले सेतो असुदा लाउनुहुन्छ होइन, तपाईँहरू रातो लाउनुहुन्छ कि सेतो?
2: हामीले सेतो लाउँछौँ गुरु, दहीसँगको त्यो दहीसँग चामल मिसाएर लाउँछौँ गुरु।
0: त्यो चामलमा के के हाल्नुहुन्छ? दही चामल अनि अरू चिनीहरू पनि हाल्नुहुन्छ?
2: चिनीहरू हाल्दिनँ गुरु, दही अनि चामल हुन्छ। अनि त्यो
0: यो हजुरकोतिरको राई सबैले त्यही गर्नुहुन्छ कि हजुरको घर मात्रै हो?
2: सबै घरमा त्यस्तै गर्छौँ गुरु।
0: अनि तपाईँहरू जमरा भन्ने चिज राख्नुहुन्छ कि राख्नुहुन्न?
2: राख्छौँ गुरु, हामीले त जमरा भन्ने चिज त झन् हाम्रो सबभन्दा मूल्य चिज हो गुरु।
0: ए अनि जमरा राख्दा घडा थापेर राख्नुहुन्छ कि यतिकै त्यो गहुँ मकैहरू के के राखिदिनुहुन्छ?
2: राख्छौँ, अब हाम्रो चाहिँ सबभन्दा जमरा राख्दा चाहिँ त्यो मकै र घेउको चाहिँ राख्छौँ गुरु। अनि एक दिन
0: यस्तो छ, यो तामाङ तामाङले राईले होइन अनि मगरहरूले लिम्बूहरूले मकै राख्नु हुँदो रहेछ, तर मकै राख्नु हुँदैन भन्छौँ हामी चाहिँ होइन। वास्तवमा गहुँको अथवा राम्रो त जौको हो है, जौ जस्तो पवित्र त केही पनि हुँदैन।
2: अब हजुर राम्रो चाहिँ सबभन्दा राख्ने चाहिँ जौ हो, अब जौको चाहिँ जहिले राख्छौँ। अनि त्यो एक दिन दालहरू सबै मिलेर त्यो जौको जमरा एकजनाले त्यो घरमा राख्छौँ, अनि घर घरैमा पनि राख्छौँ त्यो टिका लाउनुभयो। तर यो सबै गाउँलेहरूको लागि चाहिँ अर्कै त्यो राखेर एक दिन मनाउने हाम्रो चलन छ।
0: अनि जमरा राख्नुहुन्छ, देवी माताको पूजा चाहिँ गर्नुहुन्न है?
2: त्यस्तो चाहिँ गर्दिन गुरु,
0: बरु काटेर खाने होइन अष्टमीतिर होइन कि के हो त्यही हेर्दा। अनि हजुरले थाहा भयो यसपालिको विजया दशमीको टिको कति बजे रहेछ थाहा भयो?
2: त्यो मैले थाहा भएन गुरु, अहिलेसम्म हेरेको छैन।
0: अनि मैले अघि भर्खरै कार्यक्रममा भनिरहेको थाहा पाउनु भएन?
2: हजुर गुरुले भनि त राख्नु भयो, तर म अलिक
0: याद गर्नु भएन ल। याद हुन्न भनेर मैले भिडियो बनाएर हालेको छु, भिडियोलाई सेभ गर्नु होला, सेयर गर्नु होला, अन्त हेरिरहनु होला है।
2: मैले तपाईँलाई पनि फलो गरेको छु, अब यो उसमा पनि हाम्रो पात्रमा पनि आउने रहेछ, तर हाम्रो यतातिर चाहिँ नेट त्यति चल्दैन गुरु, एक ठाउँमा आएर चलाउनु पर्ने हुन्छ, त्यही भएर अब त्यो नेट कहिले काहीँ चलाउँदाखेरि चाहिँ तपाईँलाई फलो गरेको छु।
0: खुसी लाग्यो। अहिले कसको बारेमा हेर्नुहुन्छ?
2: म मेरो देवरको बारेमा हेर्न चाहन्छु गुरु।
0: कति सालमा जन्मिनु भयो?
2: 2060 साल आषाढ महिनाको 14 गते सोमबार अनि बेलुकाको 4 बजे।
0: 60 सालको असारको 14 गते सोमबार परेको छैन, तपाईँको देवरको साल महिना गते कानेर मिलेन, एकचोटि फेरि घर परिवारमा सल्लाह गरेर फेरि कुराकानी गरौँ। अहिले मिठो कुराकानी भयो, राधे राधे।
2: हजुर त गुरु, त्यसो भए आफ्नै बारेमा हेराउनु चाहन्छु।
0: एकजनाको हेरेपछि अब फेरि तपाईँले फेरि फोन लाउनु, भोलि हेरौँ ल। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको सहीमा छौँ। हामीले किन एउटाको भन्दा अरूको चेक गर्दैनौँ भन्दा यो चेक गर्ने ठाउँमा होइन, तपाईँलाई चेक गर्नु पर्यो भने दिउँसो फोन गर्नुहोस् अथवा दिउँसो हामीलाई फेसबुकतिर युट्युबतिर टिकटकतिर सर्च गर्नुहोस् होइन, त्यहाँबाट पनि हेर्न मिल्छ। आदरणीय सज्जनहरू, दसैँको बारेमा शुभ साहित्यहरूको बारेमा तपाईँलाई थाहा छैन पक्कै पनि, हामीले दिनदिनै हिजोबाट भिडियो बनाइरहेका छौँ टिकाको साहित्यहरूको बारेमा, देवी कतिखेर विसर्जन गर्ने होइन, जमरा कतिखेर राख्ने, अनि घटस्थापना कतिखेरको शुभ साइत छ, जमरामा के राख्ने, कसले राख्ने, कता फर्केर राख्ने, सबै कुराहरू आजको दिनमा पनि अझ धेरै जानकारी दिँदै जानेछौँ। पक्कै पनि हामीलाई फलो चाहिँ गर्न नबिर्सनु होला, टिकटकमा, युट्युबमा, फेसबुकमा, इन्स्टामा, होइन कता कता हुन्छ सबै ठाउँमा हामीले भिडियोहरू राखिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु? जय पृथ्वी नगरपालिकाबाट। हजुरको शुभ नाम?
3: मन्जुजी।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले?
3: साइपल
0: एफएम मा सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? छोरीको बारेमा हेर्ने। अनि मलाई तपाईँले तपाईँकोतिर दसैँको टिको लगाउने परम्परा छ कि छैन? छ। रातो कि सेतो लाउनुहुन्छ टिका?
3: हजुर,
0: रातो टिका लाउनुहुन्छ कि सेतो टिका लाउनुहुन्छ? ठिक छ। छोरीको साल महिना गते समय भनिदिनु त?
3: 62
0: सालको जेठको 28 गते मंगलबार परेको छैन, तपाईँसँग पनि छुट्टिन्छ। राधे राधे। हामीसँग हुनुहुन्थ्यो त्यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ नियमित, तपाईँहरूसँग हामी 8 बजेबाट 9 बजेसम्म कुराकानी गर्छौ, अनि तपाईँहरूलाई हरेक दिन एउटा ज्ञानका कुराहरू, एउटा श्लोकको अर्थ लाउने परम्परामा हामी लागिरहेका छौँ। हामीले पहिले गीता पाठ गर्यौं, है? गीता पाठ गर्दाखेरि अब तपाईँले अर्थ बुझ्नु भएन, कहिलेकाहीँ अर्थ लगाइदिनु भन्नुहुन्थ्यो। अब पाठ र अर्थ गर्नलाई गीता धेरै श्लोक हुने भएकाले हामीले फिक्स टाइममा सक्ने खालको हामीले योजना थियो। अब भने हामी कहिले गीताका श्लोक पढ्छौं त कहिले हामी धर्मशास्त्रका श्लोकहरू पढ्छौं। तपाईँहरू कार्यक्रम दैनिक रूपमा सुन्नुहोला, कुन बेला गुरुले भन्नुहुन्छ भनेर कहिलेकाहीँ हामी शुरूआतमै भनौँला, कहिलेकाहीँ अन्तिममा भनौँला, त्यही भएर कार्यक्रम चाहिँ छोड्न हुँदैन है, घाटा लाग्छ, ज्ञान हट्छ नि, फेरि ज्ञान बिना त संसार अधुरो हुन्छ नि, थाहा छ नि है तपाईँहरूलाई। अनि यस्तै यस्तै श्लोकको अर्थ हामी फेसबुकमा, युट्युबमा, टिकटकमा पनि राख्छौँ, सबैले फलो गर्दै त्यो श्लोक चाहिँ सेयर गर्नु पर्यो क्या, अनि सबैलाई जानकारी हुन्छ। आफू मात्रै स्वार्थीपन बनेर भिडियो हेर्नै छोड्ने गर्न भएन, कमेन्ट गरिदिनु पर्यो, सेयर गरिदिनु पर्यो, अरूलाई पनि थाहा दिनु पर्यो। साथीभाइलाई हेर है यहाँ गुरुबाले यस्तो भन्नुभएको छ, ख्याल गर्यो नि तिमीहरूले भन्नु पर्यो नि, होइन आफू मात्रै बनेर हुँदैन नि हजुर, संसार बनाउन संसारलाई नि आफू बन्दै अरूलाई पनि बनाउने प्रयास चाहिँ गर्नै पर्छ। सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, आज हामीले यस्तै कुराको तपाईँसँग चर्चा र परिचर्चाहरू गर्ने प्रयास गर्यौं। अब हामी भोलि बिहान 8 बजे तपाईँको रेडियो सेटमा पुनः उपस्थित हुन्छौं। दिनैभरि मैले हिजो पनि लगभग हिजो मैले 13-14 चिना बनाएर कुरियर गरेको छु, ककले चिना प्राप्त गरिसक्नु भएको छ, ककले चिना प्राप्त गरिसक्नु भएको छैन ध्यान दिनुहोला। कहिलेकाहीँ भिडियो बनाउन अलिकति समय नहुँदो रहेछ, धेरै काम परेको बेला अलिकति भिडियो बनाउन हामीलाई समय हुँदैन, हामी काममा बढी फोकस गर्छौं, काम राम्रो होस् भन्ने खालको हाम्रो अभिप्राय छ। तपाईँहरूकोतिर पनि चिना आइपुग्यो भने खबर गर्नुहोला, र तपाईँले पनि चिना बनाउनु पर्यो भने खबर गर्दै गर्नुहोला। भोलि बिहान उपस्थित हुन्छु, आजको लागि छुट्टिन्छु। दिनैभरि हामीसँग फोन सम्पर्कमा, अनलाइनमा, वाट्सएपमा कुराकानी गर्न सक्नुहुनेछ। राधे राधे।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4-20-50-541।
11: This is Radio Sankhuasabha 95.5 MHz.

0: यस कान्तिपुर डायरीका साथमा
1: हुलास ग्याल्भनम तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज चौथो दिन चुनावी प्रक्रियाका महत्वपूर्ण गतिविधिहरू हुनेछन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र प्रचार प्रसारको कार्यक्रम रहेको छ। अहिले 9 बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिन तथा उम्मेद्वारी सच्याई पाउनका लागि निवेदन दिने समय निर्धारण गरिएको छ। उम्मेद्वारी फिर्ताको प्रक्रिया टुंगे लगत्तै निर्वाचन समितिले 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नेछ। अन्तिम नामावली प्रकाशन भएपछि आज दिनभर उम्मेद्वारहरूलाई चुनावी प्रचार प्रसारका लागि समय प्रदान गरिएको छ। आजको चुनावी प्रचार प्रसार सकिएपछि कार्यतालिका अनुसार भोलि बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुनेछ। कंग्रेसको 15 महाधिवेशनमा सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्य गरी 818 जनाको उम्मेद्वारी परेको छ। त्यसमध्ये पदाधिकारी तर्फ 79 र केन्द्रीय सदस्यतर्फ 739 जनाले उम्मेद्वारी दिएका छन्। सभापतिमा 3, वरिष्ठ उपसभापतिमा 1, उपसभापतिमा 15, महामन्त्रीमा 11 र सहमहामन्त्रीमा 49 जनाको उम्मेद्वारी परेको छ। केन्द्रीय सदस्यतर्फ खुल्ला 92, महिला खुल्ला 31, आदिवासी जनजाति 76, दलित 54, मधेसी 42, खस आर्य 68, थारू 17, मुस्लिम 23 र पिछड़िएको क्षेत्रबाट 8 जनाले उम्मेद्वारी दिएका छन्। एमाले स्थायी कमिटि बैठक बोलाएको छ। बैठक असोज 22 गतेका लागि तय गरिएको एमाले सचिवालयले जनाएको छ। बैठक दिउँसो 1 बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको बताइएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेड क्रस सोसाइटी बीच समुन्नति कार्यक्रम अन्तर्गत रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई नगद सहायता उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। मन्त्रालयमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष विशाल कुमार भण्डारीले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार नेपाल रेड क्रस सोसाइटीले रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित 63 जिल्लाका लक्षित परिवारलाई प्रति परिवार 1 लाखको दरले नगद सहायता उपलब्ध गराउने सम्झौता भएको छ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट कि अमाइ नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एडेसिभ ब्रान्ड राज्यको दस छ मजाले दस।

0: गुलाब भए अरू किन खोज्ने?
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एसएससी ब्रान्ड राजीको मजाले
2: विपद पछि तपाईँ वा तपाईँका बाल बालिकामा डर चिन्ता झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बाल बालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा दुर्व्यवहार बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
3: मनमा अत्याधिक तनाव भएमा वा बाल बालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन नम्बर टीपीओ नेपालको 1660102005 र सीएमसी नेपालको 1810500402 सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
2: समस्या मनमै नराखौं, सहयोग मागौं।
3: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एसएससी ब्रान्ड राजीको मजाले
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एसएससी ब्रान्ड राजीको मजाले।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एट्रेस्टिभ ब्रान्ड राज्यको मजाले।

0: 25 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको मजाले
1: हालै आएको विनाशकारी बाढ़ीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन थियो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन थियो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन थियो। आयो टप्प टुप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन थियो। शंखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खागबारी एक संखुवा सभा।
2: पोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98163551107 र 98036699289। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेउ शंखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 98422267।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सोना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी शंखुवा सभा। सम्पर्क नम्बर 029562001, 97492522।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 9860946000
3: र 9919372375।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295762061,
7: 0295703315
3: र 9852601177।
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
0: More style, more design. Total Tailors.
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0 29 5 62 061,
7: 0 29 5 70 315
6: र 98 5 20 60 177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँचबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 संख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सोना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97792522।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
5: सम्पर्क 0294400084 र 98045487.

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्स फ्ल्याटमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, संखुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98606040
5: र 98192376।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520 29 47, 99000

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नगर अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुदोसुकबाट दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा,
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
12: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 98422267।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901,
4: जनक पौडेली, 98520558344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्य?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 मा व्हाट्सएप

0: त्यसपछि टारेर टर्दै रह्यो। संखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक संतप्त श्रीमान धनबहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं। दूरसंचार टोल विकास संस्था खागबारी एक संखुवा सभा।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
3: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
0: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: अधिवेशन आज चौथो दिन चुनावी प्रक्रियाका गतिविधिहरू हुँदैछन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र प्रचार प्रसारको कार्यक्रम रहेको छ। उम्मेद्वारी फिर्ताको प्रक्रिया टुंगिए लगत्तै निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्नेछ। अन्तिम नामावली प्रकाशन भएपछि आज दिनभर उम्मेद्वारहरूलाई चुनावी प्रचार प्रसारका लागि समय प्रदान गरिएको छ। आजको चुनावी प्रचार प्रसार सकिएपछि कार्यतालिका अनुसार भोलि बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुनेछ। यसैबीच कंग्रेसले इतिहासकै जम्बो केन्द्रीय कार्य समिति बनाएको छ। महाधिवेशनबाट सभापति सहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य चयन हुँदैछन्। नयाँ संरचनामा युवा तथा समावेशी प्रतिनिधित्वका लागि छुट्टा छुट्टै व्यवस्था गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीले उम्मेद्वारी दिनुभएको छ। गगन थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। नेता व्यवस्थापनका लागि पदाधिकारीको संख्या 14 बढ़ाएर 25 पुर्याइएको छ। वरिष्ठ सहित उपसभापति 5 जना, महामन्त्री 3 जना र सहमहामन्त्री 15 जना रहने व्यवस्था छ। खसार्य, आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिम, थारू, दलित, पिछड़िएको क्षेत्र र अल्पसंख्यक लोहा अपाङ्गता कोटाबाट 1-1 जना सहमहामन्त्री निर्वाचित हुनेछन्। खुला प्रतिस्पर्धाबाट 2 जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। केन्द्रीय कार्य समिति 297 सदस्यीय हुनेछ। पदाधिकारी बाहेक 211 जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन्। 66 जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण गरिएको छ। हरेक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट 35 वर्षका 3 जना युवा महाधिवेशन प्रतिनिधि बन्ने सुनिश्चित गरिएको थियो। अब नेता मिनेन्द्र रिजालले उपसभापतिको उम्मेद्वारी फिर्ता लिनुहुने खबर तिर्जाउ। गगन थापासँगको संवादपछि मिनेन्द्र रिजालले नेपाली कंग्रेसको उपसभापतिमा उम्मेद्वारी नदिने निर्णय गर्नुभएको छ। उहाँले पदभन्दा पार्टीमा योगदान गर्ने विषयलाई प्राथमिकता दिएको बताउनु भएको छ। थापाले रिजालको अनुभव, ज्ञान र बौद्धिक क्षमतालाई कंग्रेसको आगामी यात्रामा उपयोग गर्नुपर्ने बताउनु भएको थियो। आफ्नो पुस्ताले पार्टी नेतृत्व गरिरहेका बेला रिजालको सशक्त उपस्थिति आवश्यक रहेको र पदाधिकारीमा प्रतिस्पर्धा नगरेर पनि पार्टीमा काम गर्ने ठाउँ सृजना गर्नुपर्ने उहाँको भनाई थियो। जवाफमा रिजालले कंग्रेसमा कसरी योगदान गर्ने भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउनुभयो। विगतमा पार्टी नेतृत्वसँग आफ्नो संवाद टुट्दै गएको स्मरण गर्दै उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले कंग्रेसले गम्भीर आत्मसमीक्षा गर्नु नपर्ने अवस्था आएको बताउनुभयो। कंग्रेसले जीवनमा कहिल्यै नबेहोरेको हार बेहोरेको र त्यसले पार्टीको आधार नै हल्लिएको उहाँले बताउनुभयो। विशेष महाधिवेशनको पक्षमा आफू नरहेको भए पनि अदालतको सम्मान गर्दै आएको उहाँले बताउनुभयो। कंग्रेसलाई एकताबद्ध बनाउने प्रयासमा पछिल्लो चरणमा आफू संलग्न हुनुपर्ने अवस्था आएको र पार्टीमा जोड़िनु नै अहिलेको प्राथमिकता बनेको उहाँको भनाई थियो। मिनेन्द्र रिजालले उपसभापतिको उम्मेद्वारी फिर्ता लिनुहुने खबर सुनाउनुभयो। अब 3 दिन वर्षाको सम्भावना र केही स्थानमा भारी वर्षाको अपडेट छ। असोज 21 23 गतेसम्म देशका अधिकांश भूभागमा मौसम बदलिरहनेछ। विभिन्न स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ। हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बिहिबार बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा कोशी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तीनै दिन हिमाली भूभागका केहीमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। तराई क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ। तीन दिन वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको खबर आयो। अब सेबोनले तयारी गरेको आईपीओ निर्देशिकामा इप्पानको आपत्ति र 34 कम्पनी शेयर निष्कासन प्रक्रियाको स्टडी। नेपाल धितोपत्र बोर्ड सेबोनले परिमार्जन गर्न लागेको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ को नयाँ मापदण्ड प्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले विरोध जनाएको छ। सेबोनले तयार गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदा जलविद्युत क्षेत्रको प्रकृति र पूँजी आवश्यकता अनुकूल पुनरावलोकन गर्नुपर्ने इप्पानको माग छ। सेबोनका अनुसार झण्डै 3 दर्जन कम्पनीले 16,83,00,000 कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन्। ती शेयरको मूल्य 17,19,00,000,000 रूपैयाँ बराबर छ। निर्देशिका स्वीकृत भएपछि पाइपलाइनमा रहेका कम्पनी समेत प्रभावित हुन सक्ने इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्रोल लामाले जनाउनु भएको छ। उहाँले आवेदन दिइसकेका कम्पनीलाई पुरानै निर्देशिका अनुसार अनुमति दिन र नयाँ व्यवस्था लागू भए पर्याप्त संक्रमणकालीन समय दिन माग गर्नुभएको छ। मस्यौदामा प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा कम हुने व्यवस्था प्रस्ताव गरिएको छ। इप्पानका अध्यक्ष मोहन डाङ्गीले निर्माण अवधिमा जलविद्युत कम्पनीको नेटवर्थ 90 रूपैयाँ भन्दा तल पुग्न सक्ने भएकाले यसै आधारमा आईपीओ रोक्न नहुने बताउनु भएको छ। उक्त व्यवस्था कायम रहे करिब 60% आयोजनाले शेयर निष्कासन गर्न नसक्ने इप्पानको दावी छ। निर्माणाधीन आयोजनाले बिजुली उत्पादन शुरू नगरेसम्म सञ्चालनमा आएको नमानिने भएकाले निरन्तर व्यवसाय सञ्चालनको शर्त हटाउनुपर्ने माग पनि गरिएको छ। जलविद्युतका लागि छुट्टै परिच्छेद र आईपीओ जाँच सूची बनाउनु पर्ने तथा संस्थापक शेयर धनीको समेत अनिवार्य परीक्षण व्यावहारिक नहुने इप्पानले जनाएको छ। सेबोनले तयारी गरेको आईपीओ निर्देशिकामा इप्पानको आपत्ति र 34 कम्पनी शेयर निष्कासन प्रक्रियाबारे जानकारी लिनुभयो। अब नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु संकटको अग्रपंक्तिमा छन् भनेर परराष्ट्र मन्त्री खनालले भन्नुभएको विषयमा जाउँ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनका कारण एउटै पारिस्थितिक संकटको अग्रपंक्तिमा रहेको बताउनुभएको छ। फिजीमा मंगलबार आयोजित प्रीकोप लीडर्स इभेन्ट अन्तर्गतको उच्चस्तरीय लीडर्स प्लेनरीलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर्सम्बन्ध रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका चुनौती सामना गरिरहेका छन्। मन्त्री खनालले नेपालमा भएका विनाशकारी हिमताल, हिमन्दी तथा चट्टान भत्किने घटनाबाट सृजित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको बताउनुभयो। हिमन्दी पग्लिदा समुद्री सतह वृद्धि हुनुका साथै प्रशान्त क्षेत्रमा शक्तिशाली चक्रवात लगायत जोखिम बढ़ने उहाँले उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री खनालले जलवायु अन्यायप्रति ध्यानाकर्षण गराउँदै कमजोर तथा विकासशील मुलुकहरूले असमान मूल्य चुकाइरहेको बताउनुभयो। कोप 31 लागि नेपालका प्राथमिकता प्रस्तुत गर्दै उहाँले 1.5 डिग्री सेल्सियसको तापक्रम सीमा कायम राख्नुपर्ने, अनुदानमा आधारित अनुकूलन वित्त उपलब्ध हुनुपर्ने र हानि तथा क्षतिकोष कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले हिमाल र महासागरमा आधारित राष्ट्रबीच सगरमाथादेखि समुद्रसम्म साझेदारी तथा हिमाली र टापु राष्ट्रबीच सहकार्य सुदृढ गर्नुपर्ने बताउनुभयो। सोले सोलेवाकी र श्रमदान जस्ता सामुदायिक अभ्यास स्मरण गर्दै वहाँले विश्वव्यापी ऐक्यबद्धता र एकीकृत नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु संकटको अग्रपंक्तिमा छन् भनेर परराष्ट्र मन्त्री खनालले भन्नुभएको छ। अब आठ विस्फोट तीनका वडाध्यक्ष प्रहरीको नियन्त्रणमा रहनु भएको खबर। आठ विस्फोट तीनका वडाध्यक्ष केशरमान बिकलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ। भाई गोपाललाई पक्राउ गर्न खोज्दा अवरोध गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य समेत रहेका बिकलाई हिरासतमा लिइएकोमा नेकपा रूकुम पश्चिमले आपत्ति जनाएको छ। नेकपा रूकुम पश्चिमका अनुसार बिकलाई बडा सम्बन्धित विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय बोलाइएको थियो। कार्यालय परिसरमा पुगेपछि उहाँलाई हतकडी लगाएर हिरासतमा राखी निर्घात कुटपिट गरिएको नेकपाले जनाएको छ। प्रहरीले गरेको उक्त कार्य अमानवीय र गैर कानूनी भएको नेकपाको भनाई छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी बेदबहादुर पौडेलले भने कुटपिट नगरिएको बताउनुभयो। डीएसपी पौडेलका अनुसार गोपालमाथि आठ विस्कोटको भम्पू नदुवा सड़क खण्डमा काम गरिरहेका निर्माण व्यवसायीको जेसीबी मेसिनको चाबी लिएर धम्की दिँदै पैसा मागेको विषयमा जाहेरी परेको छ। जाहेरीमा उल्लेखित व्यक्ति बजारमा रहेको सूचना पाएपछि बिहान प्रहरी परिचालन गरिएको बताउनुभयो। पत्रकार कराउमा अवरोध गर्दै बिकले प्रहरीमाथि अभद्र व्यवहार गर्नुभएको र भाइलाई भगाउन भूमिका खेलेको उहाँले स्पष्ट पार्नुभयो। राष्ट्र सेवक कर्मचारीलाई बाधा अवरोध खड़ा गरेको कसुरमा बिकलाई तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाइएको पौडेलले जानकारी दिनुभयो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर वन एड्रेसिभ ब्रान्ड राजीको दास छ मजाले दास छ।
2: It's always fun when you hit the road.

ब्रेकपछि अब देश बाहिरको प्रसंग। पाकिस्तान र टर्कीले साउदी अरबमा तीव्र गतिमा सेना परिचालन गर्ने घोषणा गरेका छन्। हुथी विद्रोहीहरूले साउदी अरबमाथि लगातार आक्रमण गरेपछि यी दुई देशले सहयोग गर्ने घोषणा गरेका हुन्। गत अगस्तमा पाकिस्तान, टर्की र साउदी अरबले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा सदस्य राष्ट्रमाथि हुने

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछ। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं। दूरसंचार टोल विकास संस्था खादवारी एक संखुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छूटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।
6: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0

0: वडाध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्नु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
4: त्यसको लागि के को चिन्ता हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
4: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
8: प्रोप्राइटर लक्ष्मी काफ्ले
4: सम्पर्क 9843347262
8: 9810555580
4: र वाट्सएप नम्बर 9852286646
9: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
10: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
10: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
9: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
10: ए ल ल सँगै जाउँ न भाइ
8: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
4: रबिन टेलर्स खादबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
8: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
4: सम्पर्क नम्बर 9860694000
8: र 9819324775 के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ
8: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
4: दाँत खोल्ने दाँत सफा गर्ने
8: दाँतको एक्सरे गर्ने
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
8: झिक्न मिल्ने आरपीडी लगाइने
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने
8: बाङ्गो टिङ्गो दाँत मिलाइने
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
8: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
4: सम्पर्क नम्बर 029590667 र 9842226667
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
14: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: छ्या, यस्तो पनि गहना लाउँछन्?
15: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
15: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
15: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801, जनक पौडेली 9852-58344 र 029-560-248।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
17: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

मुटु उस्तै, धड्कन उस्तै, धरती उस्तै, आकाश उस्तै, चोट उस्तै, रगत उस्तै, आखिर मान्छे मान्छेमा किन फरक छ र?

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आईएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आईएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आईएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आईएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आईएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीम कदाइली।
2: सम्पर्क 0-29-41-00-84 र 98-40-45-827।
4: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029562061
6: 029570315
3: र 98520607177
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98525557068 98525557068
10: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सोना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, सङ्खुवा सभा।
16: सम्पर्क नम्बर 0295625201 97449922

0: just a key to my domain for show.
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
2: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089, खादबारी नगरपालिका 9, तुमलिङ टार एयरपोर्ट गेट।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865-39444
5: र 0295-90-155।
4: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।

0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
0: र 9819-3200-75।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842-59801,
4: जनक पौडेली 9852-58344 र 029562-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 9843-47-262,
0: 9010-55-55-85
1: र व्हाट्सएप नम्बर 9852-28-646।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029562-580, 9852-61580 र 9841-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, सम्खुवा सभा।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
0: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
0: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562-320 र 9842-50541।

0: घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है वडा अध्यक्ष ज्यू।
3: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420876।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
11: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी एक सङ्खुवा सभा।
12: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सुना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
13: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा, सम्पर्क नम्बर 029562001, 97429222।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98520555768, 98520555768।
17: साथै 98520555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
18: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
18: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843347262,
18: 9810555580
6: र वाट्सएप नम्बर 9552286646।
0: आयो सबको घर घरमा आयो।
19: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
19: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
21: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
22: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-77-75।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पार्थ्यो कुनै।

0: सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843347262,
3: 9010555585
4: र वाट्सएप नम्बर 9520286646।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852558344 र 0295602048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhuwa Sabha 95.5 MHz.
2: देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुल्ला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो 3 घण्टामा बाँकेको कोहलपुरमा 64 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा पानी परेको छ। यस्तै पूर्वतर्फ पनि केही ठाउँमा पानी परेको छ। पछिल्लो 24 घण्टामा अर्घाखाँचीको सिमलपानीमा 100 मिलिमिटर भन्दा धेरै वर्षा भएको छ। चितौन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोर्खामा पनि अत्यधिक वर्षा भएको छ। महाशाखाका अनुसार आज देशका धेरैजसो ठाउँमा वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ। शनिबारदेखि मौसममा क्रमशः सुधार हुने विभागले जनाएको छ। मौसमविद रोजन लामिछानेका अनुसार धेरैजसो ठाउँमा अहिले मेघगर्जन सहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने पर्सि शुक्रबार दिउँसो फेरि पानी पर्ने सम्भावना छ। शनिबारदेखि भने मौसममा सुधार आउनेछ। अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत रहेको मौसमविदले बताएका छन्। मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यही असोज 8 देखि 11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि एक हप्तादेखि ती कन्टेनर रोकिएका छन्। यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा धेरै विद्युतीय गाड़ी जोमसममा रहेका बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसम कोरोला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक वस्तुहरू कन्टेनर जोमसम ल्याइएको छ। म्याग्दीको पोखरे बगर, कुनौटे र बैसरी लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै कम्तीमा एक हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोना नाका हुँदै नेपाल भित्राएका दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन। काठमाडौँको खुला मञ्चमा चलिरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्र वर्षाका कारण प्रभावित भएको छ। पूर्व निर्धारित समय अनुसार बिहान 10:30 बजे बन्द सत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो 4 बजेदेखि शुरू हुने भएको छ। कांग्रेसको सूचना संचार तथा प्रविधि समितिका अनुसार बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनात्मक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल जारी। यी सबै प्रतिवेदन पारित भएपछि सभापति गगन कुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरेर बन्द सत्रको औपचारिक कार्यसूची समापन हुनेछ। आजको बन्द सत्रको सम्पूर्ण कार्यवाही कांग्रेसको आधिकारिक फेसबुक पेज र अन्य संचार माध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको कांग्रेसले जनाएको छ। बन्द सत्रको समापनसँगै महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। निर्वाचन कार्यपालिका अनुसार भोलि बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुँदैछ। 19 निर्वाचित पदाधिकारी पदका लागि 79 उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा भएको छ। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खसिएको 90 स्थानमा झरेको छ। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बाब्वे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने विज्ञहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी, एक टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा, प्रश्न विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले विद्युत खरिद सम्झौता पीपीएमा कडाई गर्ने भएको छ। खपतका पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए मात्र गर्दै जाने नीति राज्यका लागि आर्थिक रूपमा जोखिमपूर्ण हुने भएकाले त्यसमा कडाई गर्ने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाई छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाइने बताउनु भएको छ। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना समेत छ। अब विदेशको खबर। प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई को सट्टा अमेरिकामा सुपर इन्टेलिजेन्स एसआई प्रयोग हुन थालेको छ। अमेरिकी न्याय मन्त्रालय लगायतका अन्य संघीय निकायहरूले आफ्ना आन्तरिक नीति, कागजात र संचारमा अब एआई को सट्टा एसआई शब्द प्रयोग गर्न थालेका छन्। न्याय मन्त्रालयले माथतका सबै निकायहरूलाई पनि एआई को सट्टा एसआई शब्द प्रयोग गर्न कड़ा निर्देशन दिएको एनबीसी न्यूजले जनाएको छ। मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्र अनुसार अबदेखि अदालतका कानूनी फाइलहरू, नीतिगत दस्तावेजहरू तथा सरकारी सार्वजनिक संचारमा एआई को सट्टा आधिकारिक रूपमा सुपर इन्टेलिजेन्स वा एसआई शब्दको प्रयोग अनिवार्य गर्नुपर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर 29, 2026 हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभाव स्वरूप यो नयाँ अभ्यास शुरू भएको हो। प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ। यस कदमले विश्वभर भइरहेको प्रविधिको विकास क्रममा अमेरिकाले अपनाउने शब्दावली र कानूनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण भइरहेको छ। अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सृजना गरेको छ। अब खेल खबर। सन् 2026 को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि अहिलेसम्म भारत सहित 7 देशले दावी गरेका छन्। प्रतियोगिता आयोजना गर्न भारत, कतार, दक्षिण कोरिया, जर्मनी, दक्षिण अफ्रिका, टर्की र हंगेरी प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। यस्तै अरू देशहरूले ओलम्पिक आयोजनाका लागि यही अक्टोबर 31 दावी गर्न सक्नेछन्। आउँदो वर्षको मार्चमा आईओसी को कार्यकारी बोर्डले इच्छुक पक्षहरूको संक्षिप्त सूची तयार पार्नेछ र त्यसपछि उनीहरूले ओलम्पिक निकायसँग सम्वाद शुरू गर्नेछन्। सन् 2028 प्राथमिकता प्राप्त आयोजकहरूको नाम घोषणा गर्ने र सन् 2029 मध्यतिर अन्तिम निर्णय हुने अपेक्षा गरेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले जनाएको छ। आईओसीले सन् 2036 ओलम्पिक आयोजकको मूल्यांकन आर्थिक स्रोत तथा राजनैतिक र जनसमर्थन जस्ता पक्षहरूका आधारमा गर्ने बताएको छ। सन् 2028 को ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ भने सन् 2032 को संस्करणको आयोजना गर्ने जिम्मा अस्ट्रेलियाको ब्रिस्बेनमा पाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका केही ठाउँमा वर्षा, अबका केही दिन पानी पर्ने, आउँदो शनिबारदेखि मात्र मौसम खुल्न थाल्ने अनुमान। पानी परेपछि प्रभावित कांग्रेसको बन्द सत्र दिउँसो 4 बजे शुरू हुने, बन्द सत्र सबैका लागि खुल्ला, प्रत्यक्ष प्रसारण पनि हुने। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो, कानूनी शासन र नियमनमा कमजोरी। अमेरिकामा एआईको सट्टा एसआई शब्दको प्रयोग शुरू, कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक संचारमा एसआई शब्द प्रयोग गर्न न्याय मन्त्रालयको निर्देशन। र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारत सहित 7 देशको दावी।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242, 44 28 242।
10: Come on, you'll certainly be benefited.
11: NBL सर्वसुलभ आवास कर्जा
12: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
12: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। कला र संस्कृतिको प्राचीन शहरका रूपमा चिनिने भक्तपुरमा नयाँ र आकर्षक पर्यावरण मैत्री पहिचान थपिँदै गएको छ। भक्तपुरका मुख्य सड़कदेखि भित्री गल्लीहरू, पर्यटकीय क्षेत्र, सड़क डिभाइडर र सांस्कृतिक मार्गहरूमा अहिले गमलामा रोपिएका फूलका बोटले सबैको मन लोभ्याउने गरेका छन्। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिका अनुसार कंक्रीटको जंगल बन्दै गएको शहरलाई सुन्दर बनाउन यो सानो प्रयासले ठूलो टेवा पुगेको छ। यस्तै वडा नम्बर 9 का अध्यक्ष एवं वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वाका अनुसार नगरमा हरियाली कायम गर्ने उद्देश्यले अहिलेसम्म शहरभरि 2620 गमला राखिसकिएको छ। चोरी हुने जोखिमबाट बचाउन सार्वजनिक स्थलमा विशेष प्रकारका सिमेन्टका चारपाटे गमला राखिएका छन्। नगरपालिकाको सक्रियतामा अघि बढ़ाएको यो अभियानमा गमला र फूलहरूको संरक्षण तथा हेरचाह भने स्थानीय बासिन्दाहरू आफैले गर्दै आएका छन्। इजरायलमा केयरगिभरको आकर्षक रोजगारीमा पठाइदिने प्रलोभन पारेर ठगी गरेका ठूलो घटना सार्वजनिक भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले यस प्रकरणमा थप पीड़ितहरूलाई सम्पर्कमा आएर जाहेर दर्ता गर्न गम्भीर आग्रह गरेको छ। यो मुद्दामा संलग्न रहेको आरोपमा रामेछापका 59 वर्षीय भरत प्रसाद चौलागाई सहित 4 पक्राउ गरी अहिले ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। अनुसन्धानबाट खुले अनुसार सन् 2024 केयर गिभर परीक्षाको प्रतीक्षा सूचीमा रहेका 1152 मध्ये पहिलो चरणमा 150 भन्दा बढ़ीलाई विशेष निर्णय गराएर इजरायल पठाइदिने आश्वासन यो गिरोहले दिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिन्जान रहेको दावी गर्दै गिरोहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका फर्जी कागजात समेत देखाएर अहिलेसम्म 2,50,00,000 रूपियाँ भन्दा बढ़ी ठगी गरेको पाइएको छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट लागू औषध सहित 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका 33 वर्षीय सुरेश सुप्रेती, सिन्धुपाल्चोकका 26 वर्षीय अमित बस्नेत, सिराहाका 25 वर्षीय अजय कुमार महतो र 32 वर्षीय शत्रुधन मुखिया रहेका छन्। लागू औषध अनियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यसै गरी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्र बाहिरबाट लागू औषध सहित दुईजना भारतीय नागरिक पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको उत्तराखण्डका 28 वर्षीय मोहम्मद सरिक र उत्तर प्रदेशका 29 वर्षीय आलम शाहबाज रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन विमानस्थलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको छ। उनीहरू मलेसियन बाटिक एयरको उडानबाट काठमाडौँ आएका थिए। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेको मण्डन देवपुर नगरपालिका 1का 33 वर्षीय कविराज चौलागाई, सुनसरीको इनरुवा नगरपालिका 1का 34 वर्षीय गोपाल भण्डारी, अर्घाखाँचीको पाणिनी गाउँपालिका 5का 29 वर्षीय गोविन्द घिमिरे र उदयपुरको बेलकानपुर नगरपालिका 3का 28 वर्षीय रूपेश माल रहेका छन्। कविराजले इटाली पठाइदिने भन्दै 1 जनाबाट 10 लाख, गोपालले मलेसिया पठाइदिने भन्दै 1 जनाबाट 1 लाख, गोविन्दले कोरिया पठाइदिने भन्दै 2 जनाबाट 6 लाख 45 हजार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्ने छ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375
4: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस् दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस् वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस् माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ महेश थपलिया नगर प्रमुख
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
6: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने
6: दाँत भर्ने दाँतको आसुति गर्ने
5: दाँतको एक्सप्रेस सुविधा
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल खाँदबारी नगरपालिका एक हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा फोन नम्बर 029562320 र 94205541
7: के त
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98 4 33 47 262,
6: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
10: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525358344 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दाबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: आयो सबको घर घरमा।
15: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
18: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
19: किन र काका?
18: अब हेर न, छोराले विदेशबाट आईएमएमा पैसा पठाएछ, काकीले

0: खुवा सभा
1: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा
1: प्रोप्राइटर सुनु एन भीमका दाइली
0: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
2: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सोना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा सम्पर्क नम्बर 0295625201 97429225520।
0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47 98 00 90 0062।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: खादबारी नगरपालिकाको अनुरोध।
8: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगु रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
2: खोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
10: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन थियो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन थियो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन थियो। आयो, टप्प टिप्यो, लग्यो, मिति पुगेपछि टारेर टर्दैन थियो। सङ्खुवासभा जिल्ला खादबारी नगरपालिका 1 दूरसञ्चार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसञ्चार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक सन्तप्त श्रीमान धनबहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खादवारी एक सङ्खुवा सभा। चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादवारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छूट पछिको अरूवा सुना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादवारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449222,

0: celebrating the history and future of Sankhuaspa. Radio Sankhuaspa 95.5 MHz.
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इसात बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। शङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका 1 दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक संतप्त श्रीमान धनबहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था, खाँदबारी 1, सङ्खुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: खाँदबारी नगरपालिकाको अनुरोध।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
10: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार।
11: अनि के हो

0: स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
0: होटल टेलरिङ सेन्टर खान्दारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
0: र 0295901055।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: हे निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852016580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
8: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295751647।

केही दिन सुधार भएको मौसम प्रणाली पुनः बदलियो। ठाउँ ठाउँमा वर्षा र बाढ़ी, सतर्कता अपनाउन विज्ञको सुझाव। भोटेकोशी बाढ़ीले 4,700 भन्दा बढ़ी अझै बेपत्ता, खोजी कार्य जारी। मृतक संख्या 1,457। भारतीय भन्सार दरका कारण नेपालको तेल बजार संकटमा, चोरी तस्करी रोक्न व्यवसायको माग, भन्सार दर घटाउन आग्रह। मध्य पूर्वको संकट समाधानमा ध्यान दिन संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको आह्वान, संवाद र कूटनीतिक पहलतर्फ ध्यान दिन आग्रह। र दमकमा सम्पन्न प्रथम प्रदेश स्तरीय भेटरन च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई अन्तरपुस्ता सम्बन्ध स्थापित गर्न प्रतियोगिता सफल भएको दावी।

0: आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर, मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमसिकर 103.3 मेघार्जसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेघार्ज, कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन, हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली तस्करी मार्फत ल्याइएका करिब 9,30,470 रूपियाँ बराबरका सामान बरामद भएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा यात्रुबाट 62,610 रूपियाँ बराबरका रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका खाद्य सामग्री बरामद गरेको हो। यस्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुढीगंगा गाउँपालिका 5 करिब 4,09,460 रूपियाँ बराबरका विभिन्न प्रकारका कपड़ा बरामद गरेको छ। विराटनगर 9 बिलबिजक नभएको 540 किलो सुपारी समेत बरामद भएको छ। सो सुपारीको मूल्य करिब 2,70,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर 6 करिब 50,000 रूपियाँ बराबरका कपड़ा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय शिवगंज झापाबाट खटिएको टोलीले पनि करिब 11,400 रूपियाँ बराबरका खाद्यान्न सामग्री बरामद गरेको छ। अवैध रूपमा काठका गुलिया ओसार पसार गरिरहेका दुईवटा ट्रक प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका 6 कन्याटार बजारबाट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्रदेश 102002 ख 07 88 नम्बर र प्रदेश 102002 ख 0003 नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। दुवै ट्रकमा करिब 5,500 क्यूफिट गरी 1,000 क्यूफिट काठका गोलिया रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णले जानकारी दिनुभएको छ। उहाँका अनुसार जाँचका क्रममा ट्रकमा लोड गरिएको काठको गोलिया निकासीका लागि आवश्यक इजाजत पत्र नभएको पाइएपछि दुवै ट्रक नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको ट्रक र काठ अनुसन्धान तथा कार्यवाहीका लागि सब डिभिजन कार्यालय रवि पाँचथरमा पठाइएको प्रहरीले जनाएको छ। केही दिन सुधार भएको नेपालको मौसम प्रणाली पुनः बदलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारको तुलनामा बिहिबार केही सुधार हुने देखिए पनि पहाड़ी र तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायम रहेको छ। मौसमविद रोजन लामिछानेका अनुसार शुक्रबारसम्म विभिन्न स्थानमा बदलीसँगै मेघ गर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्नेछ। उहाँका अनुसार वर्षा लामो समयसम्म निरन्तर भइरहने भन्दा पनि छोटो समयमा तीव्र हुने र केही समय रोकिने प्रवृत्तिको हुनेछ। शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ। मनसून बाहिरिने क्रममा रहेको र पश्चिमी वायुको प्रभाव समेत देखिएकाले देशभर एकै प्रकारको मौसम नदेखिएको हो। यही कारण एक स्थानमा घाम लागिरहेको बेला अर्को स्थानमा मेघ गर्जनसहित वर्षा हुने अवस्था समेत देखिएको छ। दशैं नजिकै गर्दा केही दिन मौसम अस्थिर हुने भए पनि अहिलेको पूर्वानुमानले लामो समयसम्म लगातार वर्षा हुने अवस्था नदेखिएको मौसमविद लाभुरी चट्याङ असिना तीव्र वर्षा हुन सक्ने भएकाले यात्रा र बाहिरी काममा निस्कनेले तत्कालीन मौसम सूचना हेर्न समेत उहाँले सुझाव दिनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो कोशी प्रदेश अधिवेशन झापाको दमकमा गरेको छ। कार्यक्रमका वक्ताले आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। पार्टीका महामन्त्री राजेन्द्र गुरूङको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनमा संघीयता र गणतन्त्रले देशमा अस्थिरता बढ़ाएको भन्दै नेताहरूले राष्ट्रको अभिभावकको रूपमा राजसंस्था जरूरी रहेको बताएका थिए। अधिवेशनमा पार्टीका प्रदेश अध्यक्ष रामकुमार थापाले प्रतिवेदन पेश गर्नुभयो। त्यसक्रममा उहाँले अघिल्लो अधिवेशनको म्याण्डेटका आधारमा तयार पारिएको दमक घोषणा पत्र समेत सभा समक्ष पेश गर्नुभएको थियो। राप्रपाले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रदेशदेखि स्थानीय तहसम्म संगठनलाई मजबूत बनाउने र जनतासँगको सम्बन्ध विस्तार गर्ने रणनीति अघि सारेको नेताहरूले बताएका छन्। भारतले सूर्यमुखी तेलको भन्सार दर करिब 11% घटाएपछि नेपालतर्फ चोरी आयात हुने सम्भावना बढ़ेकाले नेपालमा पनि भन्सार दर घटाउन खाने तेल व्यवसायीहरूले माग गरेका छन्। भारत सरकारले सेप्टेम्बर 24 तारीकदेखि सूर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको 16.5% भन्सारलाई घटाएर 5.5% पुर्याएको छ। यसमा 5% जीएसटी जोड्दा पनि भारतीय तयारी सूर्यमुखी तेलको लागत मूल्य करिब 11% मात्र पर्ने भएकाले नेपालमा भन्दा सस्तो पर्ने र भारतबाट चोरी आयात हुने सम्भावना बढ़ेको व्यवसायीले जनाएका छन्। नेपालमा सूर्यमुखी तेलको कच्चा पदार्थमा 10% भन्सा र 13% भ्याट लाग्दै आएको छ। भारतबाट चोरी तस्करी रोक्न नेपालमा सूर्यमुखी तेलको कच्चा पदार्थको भन्सार घटाउन नसके नेपालमै प्रतिस्पर्धा गर्न गाह्रो हुने खानेतेल व्यवसायी एवं उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताउनु भएको छ। उहाँले भारत सरकारले भन्सार दर घटाए लगत्तै सूर्यमुखी तेलको मूल्य करिब 10 रूपियाँ प्रति लिटर सस्तो भएको जनाउनु भएको छ। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: फ्लावरमा चाहिँ 16.5 को 11% घटाएर 5% ड्युटी लाग्ने बनाएको छ। त्यसले गर्दा अलिक अप्ठ्यारो हुन्छ। एउटा त यहाँबाट हुने एक्सपोर्ट प्रभावित हुन्छ, किनभने अब त्यो इन्डियामा नै त्यो तेलको दाम सस्तियो भने यहाँबाट जाने कुरो होइन, यो प्रभावित पार्छ। यसले एक्सपोर्टलाई निरुत्साहित गर्छ, अब जिरो नै पार्छ केही दिनमा। अहिलेसम्म आएको पाइपलाइनमा त हामीले पठाउनु नै पर्यो, किनभने हामीले पनि भन्सार ग्यारेन्टीमा छुटाइसकेका छौँ। तर विगतका दिनहरूमा आउने 1-1.5 महिनामा यो निर्यातलाई पनि प्रभाव पार्छ र सनफ्लावर ओयलमा 5% 16.5 सिधा 5% ड्युटी घटाएकोले 11.5% ड्युटी कम गरेकोले भोलि यो पनि हुन सक्छ कि इन्डियाबाट नै सनफ्लावर यता चोरी पैठारी भएर नआओस् भन्ने स्थिति पनि आउन सक्छ।
2: झापाको बिर्तामोट नगरपालिका 4 भद्रपुर रोड स्थित फर्निचर उद्योगबाट बुधबार आग लागि हुँदा आपसका 5 घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायक उजन अभाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट शुरू भएको आगो आसपासका घरमा फैलिएको थियो। आगलागीबाट 5 घरमा क्षति पुगे पनि मानवीय क्षति भने हुन पाएन। आगलागी नियन्त्रणका लागि 4 दमकल सहित प्रहरी, शस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका थिए। प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत सर्ट हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। खबर परिक्रमामा अब पालो ब्रेकको।
4: के तपाई ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98062273, 98526703। झिल्जिले सम्पर्क 97073214। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाई हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली अम्बरदह बजार पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350 97046073। आउनुहोस् सम्पूर्ण दमकवासी तथा आसपासका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा विशेष अफर। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा नेपाल सरकारबाट मान्यता प्राप्त मुस्कान डेन्टल केयर प्राली दमक झापाले ल्याएको छ तपाईँहरूका लागि विशेष चाड पर्व अफर। दाँतको प्रत्येक उपचारमा 25% छुट, निशुल्क दन्त परीक्षण सेवा, एक्सरे सेवा, काठमाडौँबाट आउनुभएका वरिष्ठ दन्त रोग विशेषज्ञद्वारा दैनिक उपचार सेवा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, आरसीटी गर्ने, दाँत निकाल्ने, बुद्धिबंगारा निकाल्ने, कृत्रिम दाँत राख्ने, क्राउन तथा जिर्कोनिया क्राउन लगाउने, ब्रिज लगाउने, दाँत मिलाउने, गिजा सम्बन्धी उपचार लगायत बाल बालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचारमा पाउनुहोस् 25% छुट। थप जानकारीका लागि मुस्कान डेन्टल केयर प्राली दमक छापा लाइफलाइन हस्पिटल भन्दा दुई घर माथि। फोन नम्बर 9812303027।

0: ब्रेकपछि बाँकी खबर. सड़क डिभिजन कार्यालय हर्कपुरले आर्थिक वर्ष 82-83 किलोमिटर सड़क कालोपत्र गरेको छ. यो कार्यालयले ओगलडुङ्गा, खोटाङ र सुलुखुम्बुका राजमार्ग तथा रणनीतिक सड़कको सुधार र मरमत सम्भार गर्दै आएको छ. सो बाहेक सड़क स्तरोन्नति, चौडा बनाउने, नयाँ ट्रयाक निर्माण तथा सुरक्षाका लागि क्रयास बेरियर, बेली ब्रिज र सड़क पुल निर्माण लगायतका काम समेत सम्पन्न भएको डिभिजनले जनाएको छ.
1: सड़क डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाले आर्थिक वर्ष 2082-83 सड़क पूर्वाधारतर्फ विभिन्न काम गरेको छ. ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु जिल्लाका राजमार्ग तथा रणनीतिक सड़कको सुधार, रेखदेख र मरमत सम्भारको जिम्मेवारी पाएको कार्यालयले गत आर्थिक वर्षमा आफ्नो कार्यक्षेत्र अन्तर्गत 12 किलोमिटर सड़क कालोपत्रे गरेको छ. यस्तै सड़कको अवस्था सुधार तथा यातायात सञ्चालनलाई सहज बनाउन 7.30 किलोमा ग्राभेल गरिएको छ. राजमार्ग तथा सड़क खण्डको स्तर उन्नतिसँगै सड़कलाई आवश्यकता अनुसार चौड़ा बनाउने काम समेत गरिएको छ. गत आर्थिक वर्षमा 25 किलोमिटर सड़क चौड़ा बनाउने काम सम्पन्न भएको छ भने 4 किलोमिटर नयाँ ट्र्याक निर्माण गरिएको छ. सड़कमा हुने दुर्घटनाको जोखिम न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि गत आर्थिक वर्षमा 5.50% ग्यास बेरियर निर्माण गरिएको छ. यस्तै नदी तथा खोलामा यातायातको आवागमन सहज बनाउन एउटा भेलब्रिज र एउटा सड़क पुल निर्माण गरिएको कार्यालयको तथ्याङ्क छ. राजमार्ग तथा सड़कको नियमित रेखदेख, मरमत सम्भार तथा सड़क अवरोध हटाउने कामलाई समेत निरन्तरता दिँदै आएको कार्यालय प्रमुख सबिन जोशीले जानकारी दिनुभयो.
2: हामीले चाहिँ राजमार्गमा खाल्डाखुल्ची रहित र सुरक्षित राख्नको लागि हामीले ठाउँ ठाउँमा मिररहरू राख्ने, रोड मार्किङ गर्ने, क्याटसाईहरू जडान गर्ने लगायतका कामहरू हामीले गरिआएका छौं. सम्भव सकभर यातायात कुनै पनि दिन नरोकिने र सुरक्षित रूपमा सञ्चालन हुने गरिकन हामीले काम गर्दै आएका छौं.
1: विशेष गरी याममा पहिरो तथा कारण सड़क अवरूद्ध हुँदा तत्काल सड़क सञ्चालनमा ल्याउने र आवश्यक मरमत गर्ने काम समेत सड़क डिभिजनको जिम्मेवारी अन्तर्गत हुँदै आएको छ. ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका राजमार्गका सड़कलाई सुरक्षित, सहज र नियमित यातायात सञ्चालन योग्य बनाउने उद्देश्यले सड़क सुधार तथा मरमत सम्हारका कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने कार्यालयले जनाएको छ.
0: उदयपुरको चौदण्डीगढ़ी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ. नगरपालिकाले बुधबार पालिकाको मुख्य बजार बेलटारमा एकै दिन 36 पसलमा छड्के अनुगमन गरेको छ. अनुगमन टोलीले विशेष गरी खाद्यान्न, मदिरा लगायत दैनिक उपभोगमा आउने वस्तुको म्याद, मूल्य सूची, गुणस्तर, प्याकेजिङ तथा बिक्री वितरणको अवस्थाबारे जाँच गरेको थियो. अनुगमनका क्रममा पसलमा राखिएका विभिन्न उपभोग्य वस्तुको म्याद हेर्नेदेखि मूल्य सूची राखे नराखेको, उपभोक्तालाई तोकिएको मूल्यमा सामान बिक्री गरे नगरेको समेत निरीक्षण गरिएको थियो. अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त 6,682 रूपियाँ बराबरका म्याद गुज्रिएका सामग्री फेला परेका छन्। बरामद गरिएका ती सामग्री नगरपालिकाको टोलीले नष्ट गरेको छ. अनुगमन टोलीका प्रमुख श्रीकान्त चौधरीका अनुसार चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनलाई प्रभावकारी बनाइएको हो. उहाँका अनुसार नियमित अनुगमनका कारण व्यवसायीहरूमा समेत सामानको म्याद र गुणस्तरबारे सचेतना बढ़दै गएको छ. नियमित अनुगमन व्यवसायीलाई सचेतना र उपभोक्ताको सक्रियताले बजारलाई सुरक्षित बनाउन सहयोग पुग्ने नगरपालिकाले जनाएको छ. अब सुन चाँदीको बजार भाव. आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ. आज सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ. हिजो सुनको भाव गड़बड़ भएको थिएन. हिजो अस्ति सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भएको थियो. यस्तै आज चाँदीको भाव तोलामा 10 रूपियाँले बढ़ेको छ. हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,415 रूपियाँमा कारोबार भएकोमा आज तोलाको 4,425 रूपियाँ पुगेको महासंघले जनाएको छ. खबर परिक्रमामा पुनः पालो ब्रेकको
3: के तपाईको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ. हाम्रा सेवाहरू:
4: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
3: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
4: नमिलेको ठाउँमा बांगा टिंगा दाँतमा तार बाँध्ने,
1: अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
3: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
3: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
5: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
1: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
1: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
1: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डी फोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल हिँडाउने,
1: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक 6 थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052। मोबाइल नम्बर 98-526-70-552।
0: प्रेकपछि बाँकी खबर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी शेखर खनालले चाडपर्व लक्षित सुरक्षा व्यवस्थापन चुस्त दुरूस्त बनाइने बताउनु भएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय धनकुटाले गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा खनालले चाडपर्वमा विभिन्न आपराधिक घटना हुन सक्ने भएकाले नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभयो। चाडपर्वका समयमा सार्वजनिक यातायातमा लामो तथा छोटो दूरीमा निस्किने, यात्रुलाई तोकिएको भन्दा बढ़ी भाड़ा लिने, क्षमता भन्दा बढ़ी यात्रु चढ़ाउने, यात्रुलाई दुःख दिने जस्ता घटना हुन नदिन मातहतका प्रहरी कार्यालय मार्फत प्रहरी परिचालन गरिएको उहाँले बताउनु भएको छ। कोशी प्रदेशका 14 जिल्लामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष समेत शुरू भइसकेको बताउँदै उहाँले कतै यात्रामा जाँदा ठगिएको महसुस भएमा प्रहरीलाई खबर गर्न र पैसा नलाग्ने नम्बर 100 कल गर्न समेत आग्रह गर्नुभएको छ। यस समयमा विशेष प्रहरीहरू परिचालन गरी नागरिकलाई यात्रामा सहज बनाइने उहाँले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वको संकटमा संलग्न सबै पक्षलाई द्वन्द्व अन्त्य गर्न, कूटनीतिक मार्गमा फर्कन र अन्तर्राष्ट्रिय कानून अनुसार जलमार्ग र जहाजहरूको आवागमन सम्बन्धी अधिकार एवं स्वतन्त्रतापूर्ण पुनर्स्थापना गर्न जोड़दार आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा संचारकर्मीसँग कुरा गर्दै गुटेरेसले प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म यस क्षेत्रमा दिगो शान्ति सम्भव नहुने समेत बताउनु भएको छ। उहाँले पाकिस्तानले सधैँ यस सिद्धान्तको पक्षमा वकालत गर्दै आएको समेत स्मरण गर्नुभयो। संवाद र सहकार्यमा आधारित रहँदै यस क्षेत्रमा शान्ति र समृद्धि छाओस् भन्ने कामना व्यक्त गर्दै द्वन्द्व र अस्थिरताका कारण विस्थापित लाखौं अफगान नागरिकलाई पाकिस्तानले शरण दिएको भन्दै प्रसंग उल्लेख गर्नुभयो। उहाँले शरणार्थीको संरक्षणको सिद्धान्तलाई टेवा दिन र अफगान नागरिकलाई सम्मानपूर्वक स्वैच्छिक एवं सुरक्षित रूपमा स्वदेश फर्किने वातावरण बनाउन संयुक्त राष्ट्रसंघ पाकिस्तानसँग सहकार्य गर्न प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो। अब खेल खबर। दमकमा सम्पन्न प्रदेश स्तरीय प्रथम भेटरान च्यालेन्ज कपको उपाधि बिर्तामोड भेटरानले जितेको छ। आयोजक दमक रातोलाई शून्यका विरूद्ध 2 गोल लगाएर बिर्तामोडले उपाधि उचालेको हो। प्रतिवाद र रविन्द्र राईले गोल गरेका थिए। दमक 2 स्थित बेरलागी खेल मैदानमा सम्पन्न प्रतियोगिताको विजेताले नगद 1,01,000 रूपियाँ तथा उपविजेताले 51,000 रूपियाँ पुरस्कार प्राप्त गरेको आयोजक दमक भेटरान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिनुभएको छ। फुटबल क्षेत्रमा नयाँ र पुराना पुस्ता बीचको सम्बन्ध स्थापित गर्दै खेल प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। समाचारको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। केही दिन सुधार भएको मौसमी प्रणाली पुनः बदलियो। ठाउँ ठाउँमा वर्षा र बाढ़ी, सतर्कता अपनाउन विज्ञको सुझाव। भोटेकोशी बाढ़ीले 4,700 भन्दा बढ़ी अझै बेपत्ता खोजी कार्य जारी। मृतक संख्या 1,457। भारतीय भन्सार दरका कारण नेपालको तेल बजार संकटमा। चोरी तस्करी रोक्न व्यवसायीको माग, भन्सार दर घटाउन आग्रह। मध्यपूर्वको संकट समाधानमा ध्यान दिन महासचिव गुटरेसको आह्वान, संवाद र कूटनीतिर्फ ध्यान दिन आग्रह। र दमकमा सम्पन्न प्रथम प्रदेश स्तरीय भेटरन च्यालेन्ज कपको उपाधिलाई अन्तरपुस्ता सम्बन्ध स्थापित गर्न प्रतियोगिता सफल भएको दावी। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधि संयोजनमा साथ दिने सूरजसँगै म गोपाललाई बिदा दिनुहोस्। नमस्कार, शुभ सन्ध्या।

0: This is Radio Sankhuasubha 95.5 MHz.
1: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: This is Radio Sankhuasabha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-50-541।
5: नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

नेपाली कांग्रेसको महाधिवेशनमा पेश भएका चारवटै प्रतिवेदन पारित, नयाँ कार्यसमिति चयनका लागि भोलि बिहानबाट मतदान शुरू हुने। पश्चिमा कम्पनीहरू एआईतर्फ मोडिँदा दक्षिण एसियाको रोजगारी जोखिममा, चुनौती थपे पनि नयाँ सिप र रोजगारीमा अवसर बढ्ने विश्लेषण। पूर्व प्रधान न्यायाधीश राणा सहित तीनजनाको घरमा एकै दिन सम्पत्ति शुद्धिकरण विभागको छापा। रूसमा ब्लेक सम्बन्धी अनुसन्धान संस्थाको कार्यालयकी एक कर्मचारीको मृत्यु भएपछि मानव स्वास्थ्यलाई लिएर व्यापक चासो। र अन्तर्राष्ट्रिय फुटबलबाट विश्व फुटबलका महान खेलाड़ी लियोनल मेस्सीको भावुक विदाई।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एचएससी ब्रान्ड राजीको दस छ मजाले दस।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीप शिखर नवीन समाचार अब विस्तारमा।
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा पेश भएका चारवटै प्रतिवेदन पारित भएका छन्। खुला मंचमा जारी बन्द सत्रले सभापति गगन थापाको राजनैतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको हो। प्रतिवेदन पारित भएपछि अब कार्यसमिति चयनका थप प्रक्रिया अघि बढ़ेका छन्। यसैबीच सभापति पदमा उम्मेद्वारी दिएका किशोर सिंह राठौर र उपसभापतिमा उम्मेद्वारी दिएका देवराज चालिसेले आफ्नो मनोनयन फिर्ता लिएका छन्।
0: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा अब गुटको राजनीति सकिएको बताएका छन्। बन्द सत्रको अन्त्यमा बोल्दै उनले भने,
2: तपाईँहरू सबै विवेक पुर्याउने साथीहरू हुनुहुन्छ, कुरा बुझ्नुभएको साथी हुनुहुन्छ, तपाईँहरूले यहाँका घटनाक्रमहरू बुझ्नुभएको छ, सबै कुरा नजिकबाट देख्नु भएको छ, पार्टीले एकताबद्ध बनाउने कुरामा पनि तपाईँहरू हुनुहुन्छ, पार्टीभित्र सबै खालको साथीहरू चाहिन्छ भन्ने कुरा तपाईँहरूले बुझ्नुभएको छ, नयाँ पुरानो बुझ्नुभएको छ, क्षेत्र पेसा बुझ्नुभएको छ, जाति समुदाय बुझ्नुभएको छ, तपाईँहरूले विवेक पुर्याउनुहुन्छ भन्ने मलाई विश्वास। त्यसैले नेपाली कंग्रेस पार्टीभित्र अब औपचारिक रूपमा लामो समितिको भएको 74-36 त्यसै गरिकन देउबा समूह, कोइराला समूह, कोइराला समूह, पौडेल समूह, विशेष नविशेष आजदेखि सबै सकियो, फिनिस। आजदेखि यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धि मध्येको उपलब्धि यो एन्ड सक्यो।
0: नेतृत्व चयनका लागि हुने मतदानका लागि आफ्नो नाममा कुनै समूह नबनाइएको थापाको भनाइ थियो। पार्टीलाई बलियो बनाएर अघि बढ्न उनले आग्रह समेत गरेका छन्।
2: हामी जित्ने, हार्ने, मत हाल्ने, मत नहाल्ने सबै साथी, सबैजना साथीहरू एउटा ठूलो उत्साह बोकेर यहाँबाट जान्छौँ। एक अर्काप्रति प्रेमको भावना अझै बढाएर हामी जान्छौँ। हामी परिवार हो भनेर जान्छौँ। हामी अप्ठ्यारोमा छौँ भन्ने कुरा मान्छौँ, तर अप्ठ्यारोबाट नेपाली कंग्रेस पार्टीलाई बाहिर निकाल्छौँ र यो नेपाली कंग्रेस पार्टीले देशलाई सम्हाल्छ। हामी यो देशलाई बदल्न सक्ने क्षमता आर्जन गर्छौ। हामी ती साथीहरू जसले अहिले नेपाली कंग्रेसलाई मतदान गरेनन्, ती साथीहरूको घर घरमा पुग्छौ, दैलो दैलोमा पुग्छौ, उनीहरूलाई भन्छौ हाम्रा कमी कमजोरीहरू भए, ती कमी कमजोरीहरू थाहा पाएर सच्याउने प्रण गरेर र सच्याउने कुराको यात्रा प्रारम्भ गरेर तपाईँको घरमा आएका छौ भनेर भन्छौ, तिनलाई हामीसँग जोड्छौ।
1: यसैबीच नेपाली कंग्रेसको 15 महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ।

0: निर्वाचन समितिले राष्ट्रिय सभागृह खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। त्यसै गरी खुला मंचमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि नबनेकाहरूका लागि पनि खुल्ला मंचमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ।
1: एआईको प्रयोग बढ़ेसँगै पश्चिमा कम्पनीहरूले दक्षिण एसियाबाट गराउँदै आएका कल सेन्टर र डेटा इन्ट्री जस्ता काम आफै गर्न थालेका छन्, जसका कारण क्षेत्रीय सेवा प्रदायक कम्पनीहरूको नयाँ कर्मचारी भर्ना दरमा 10% गिरावट आएको छ। कान्तिपुर कर्मी सजना बराले तयार पारेको सामग्री एआई प्रस्तोताबाट।
2: नेपाल र दक्षिण एसियाका सूचना प्रविधि कम्पनीहरूले अमेरिका वा युरोपेली देशका कम्पनीहरूको काम यही बसेर गरिदिने गर्थे। यसरी विदेशी कम्पनीका लागि कल सेन्टर, ग्राहक सेवा, डेटा इन्ट्री वा सफ्टवेयर विकास जस्ता काम स्वदेशमै बसेर गरिदिनुलाई अफसोरिङ अर्थात सेवा निर्यात भनिन्छ। अहिले आर्टिफिशियल इन्टेलिजेन्स एआईका कारण विदेशी कम्पनीहरूले दक्षिण एसियाली देशका कम्पनीलाई काम दिनुको साटो एआई मार्फत गराउन थाल्ने प्रवृत्ति बढ़ेपछि दक्षिण एसियाली श्रम बजार र रोजगारीमा त्यसको असर देखिन थालेको छ। विश्व ब्याङ्कले मंगलबार सार्वजनिक गरेको साउथ एसिया इकोनोमिक अपडेट एडेप्टिङ एआई फर ग्रोथ प्रतिवेदनले एआईका कारण रिसोरिङ प्रवृत्ति बढ़ेको औल्याएको छ। यसले गर्दा दक्षिण एसियाका सेवा प्रदायक कम्पनीको नयाँ कर्मचारी भर्ना दरमा 10% गिरावट आएको उल्लेख छ। यो रोजगारी कटौती दक्षिण एसियाली कम्पनीहरू आफैले एआई अवलम्बन गरेको नभएर विदेशी कम्पनीहरूले एआई मार्फत आफ्ना काम गरेपछि उनीहरूलाई बाह्य आउटसोर्सिङको आवश्यकता कम भएकाले हो। छोटकरीमा भन्दा विदेशी कम्पनीहरूले एआई प्रयोग गरी आफ्ना काम गरेर आउटसोर्सिङ घटाउँदा हायरिङ दर कम भएको छ। प्रतिवेदनमा भनिएको छ, विदेशी कम्पनीहरूले बीपीओ, डेटा इन्ट्री जस्ता काम एआईबाट गरे पनि एआई मोडलहरूकै गुणस्तर जाँच, डेटा भ्यालिडेशन र परिमार्जन जस्ता ज्ञानमा आधारित कामका लागि दक्षिण एसियाली आपूर्तिकर्ताहरूसँग नयाँ साझेदारी गरिरहेका छन्। आफै पनि एआई प्रविधि प्रयोग गर्ने अमेरिकी वा युरोपेली कम्पनी एवं विदेशी ग्राहकका लागि काम गर्ने र आफू पनि एआई टूल चलाउन सक्षम दक्षिण एसियाली कम्पनीहरू बीचको साझेदारी भने बढ़िरहेको छ। यसको अर्थ सेवा लिने र दिने दुवै एआईमा अभ्यस्त छन् भने उनीहरूबीच व्यावसायिक साझेदारीको सम्भावना देखिने रहेछ। विश्व ब्याङ्ककी मुख्य अर्थशास्त्री फ्रान्सिस्का ओन्सर्गेले पनि एआईले चुनौती मात्र नभएर दक्षिण एसियाली श्रम बजारमा नयाँ सीपयुक्त रोजगारी सृजना गर्ने र उत्पादकत्व बढ़ाउने महत्वपूर्ण अवसर दिएको बताइन्। मंगलबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै उनले एआई सम्बन्धी सीप भएका र एआईसँगै काम गर्न सक्ने जनशक्तिको माग बजारमा तीव्र रूपमा बढ़ेको उल्लेख गरिन्। उनले भनेकी थिइन्, एआईका कारण केही परम्परागत वा प्रारम्भिक तहका रोजगारी विज्ञापनमा कमी आए पनि एआई सम्बन्धी सीप भएका कर्मचारीको माग बढ़ेको छ। यस्ता सीपयुक्त श्रमिकहरूले औसत 30% बढ़ी ज्याला वा प्रिमियम वेज पाइरहेका छन्। नेपालका सफ्टवेयर तथा सूचना प्रविधि कम्पनीहरूको छाता संगठन नास आईटीका निवर्तमान अध्यक्ष गौरव पाण्डेका अनुसार एआईका कारण अवसर र सम्भावना झनै ठूलो बने पनि यसका लागि अब फरक प्रकृतिका सिप आवश्यक पर्छन्। नयाँ पुस्तालाई एआईसँग मिलेर काम गर्न सक्ने एआई कम्प्लिमेन्टरी क्षेत्रमा प्रशिक्षित गर्न जरूरी छ। उनले भने एआई टूल प्रयोग गरेर काम गर्न सक्ने, एआईले निकालेका रिजल्ट परीक्षण र प्रमाणीकरण गर्ने, डेटा तथा विषयगत ज्ञान हासिल गर्ने र सोल्युशन डिजाइन गर्ने काम अबका युवाले जान्नुपर्ने हुन्छ। पाण्डेका अनुसार एआईले सिस्टम निर्माण गर्ने र डेटा संकलन गर्ने लागत निकै सस्तो बनाइदिएकाले धेरै कम्पनीले एआई तथा डिजिटल सेवा अपनाउँदै गएका छन्। यसले गर्दा बजारमा नयाँ नयाँ कामको माग विस्तार हुने उनको भनाइ छ। सन् 2025 विश्वको कुल अर्थतन्त्र करिब $118 trillion थियो भने आउँदो 15 वर्षमा यो लगभग दोब्बर बढ़ेर $200 trillion नाग्ने अनुमान छ। उनले भने सन् 2026 विश्वभरि आईटी क्षेत्रमा कुल 6.3 ट्रिलियन डलर खर्च भइरहेको छ। यसमा सफ्टवेयर र आईटी सेवामा मात्रै 3.3 ट्रिलियन डलर खर्च हुन्छ। सन् 2040 सम्म पुग्दा प्रविधिमा हुने यो खर्च बढ़ेर 12 देखि

0: $15 trillion पुग्ने प्रक्षेपण छ। एआई र डिजिटल रूपान्तरणका कारण विश्वभरका कम्पनीले प्रविधिमा गर्ने लगानी र खर्च सोचेभन्दा धेरै गुणा बढ़ाउने भएकाले आईटी सेवा निर्यात गर्ने नेपाल जस्ता देशले ठूलो मात्रामा सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने अवसर छ। एआईले विश्वभर ठूलो संख्यामा रोजगारी खोज्ने त्रास फैलिए पनि दक्षिण एशियाली श्रम बजारमा एआईको असर अन्य विकासशील देशको तुलनामा कम रहने प्रतिवेदनले देखाएको छ। यो क्षेत्रमा एआईले पूर्ण रूपमा विस्थापित गर्न सक्ने जोखिमका रोजगारी 7% मात्रै रहेको तर विकसित देशहरूमा भने यस्तो जोखिम 15%सम्म देखिने प्रतिवेदनमा उल्लेख छ। नेपाल, भारत, बंगलादेश, भूटान, पाकिस्तान, श्रीलंका, मालदिव्स लगायत देशहरूमा कुल श्रम शक्तिको 40% भन्दा बढ़ी हिस्सा कृषि क्षेत्रमा रहेको हुँदा खेतबारी र शारीरिक श्रममा आधारित काममा एआईले सोझै मानिसलाई प्रतिस्थापन गर्न सक्ने जोखिम कम हुने प्रतिवेदनले औल्याएको हो। विकसित देश र उदीयमान अर्थतन्त्रहरूमा भने डेटा इन्ट्री, बीपीओ कार्यालयका प्रशासनिक कामहरूलाई एआईले अटोमेट स्वचालित गर्न सक्ने भएकाले ती देशमा एआईले रोजगारी खोज्ने जोखिम बढ़ी देखिएको हो। प्रतिवेदनको रियलाइजिङ द प्रमिस अफ एआई शीर्षकमा भनिएको छ, अहिलेसम्म दक्षिण एशियामा एआईको समष्टिगत आर्थिक प्रभाव सीमित रहेको छ। उदीयमान तथा विकासशील अर्थतन्त्रमा 15% रोजगारी जोखिममा छन्। नेपाल सहित दक्षिण एशियाली देशहरूमा एआईको प्रयोग र पहुँच तीव्र रूपमा बढ़िरहे पनि विकसित देशहरूको तुलनामा यसको स्तर भने निकै पछाडि रहेको प्रतिवेदनले औल्याएको छ।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एडेसिभ ब्रान्ड राज्यको 10 छ मजाले दास्ता।

0: sweet fragrance.
1: हालै आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
3: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडहेसिभ ब्रान्ड राजीको 10 छ मजाले 10 छ।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: ओहो जेठा, बजार हिज कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छेस् त जेठा?
2: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरिएको हुलासको गुडा जस्ता पाता नै किन्ने नि लाटा।
2: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
4: उल्लास भए अरू किन खोज्ने?
5: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एग्रेसिभ ब्रान्ड राजीको मजाले कास्ता।
6: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा सहित अन्य केही व्यक्तिको घरमा छापा मारेको छ। तर कतिजनाको घरमा छापा मारिएको हो भनेर पुष्टि भइसकेको छैन। विभाग स्रोतका अनुसार राणाका साथै दीपक तिमलसेना र नवराज थपलियाको घरमा पनि छापा मारिएको छ। सूचना प्रविधिको क्षेत्रमा काम गर्ने तिमलसेना एक समय सर्वोच्च अदालतमा सूचना प्रविधि सम्बन्धी सेवा दिने काममा जोड़िएका थिए। उच्च अदालतको न्यायाधीशबाट बर्खास्तीमा परेका नवराज थपलियाको घरमा समेत विभागले छापा मारेको छ। 2080 फागुनमा थपलिया न्याय परिषदको बैठकको सिफारिशमा बर्खास्तीमा परेका थिए। त्यतिबेला थपलियाको आचरण र कार्यक्षमतामा प्रश्न उठाई परिषदले बर्खास्त गर्न सिफारिश गरेको थियो। विभागले औपचारिक रूपमा छापा मारेको र उनीहरूको घरबाट के कस्ता सामग्री जफत गरेको हो भन्ने बताइसकेको छैन। असोज 11 गते बिहान 3 बजे सुरक्षा चुनौती भएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै नियन्त्रणमा लिएको थियो। जबरासँग सम्पर्क गरेको भन्दै प्रहरीले विशेष ब्यूरोको केही दिन अघि प्रहरीको विशेष ब्यूरोले केही दिन अघि इनाम सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाका बाढ़ी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम अस्थायी आवास निर्माण गर्न इच्छुक साझेदार संघ संस्थालाई सो आह्वान गरेको हो। प्रस्ताव पेश गर्दा संघ संस्थाले आफूलाई निर्माण गर्न चाहेको अस्थायी आवासको संख्या, स्थान र स्थानीय तहको नाम समेत स्पष्ट खुलाउनु पर्नेछ। त्यस्तै आवास निर्माण शुरू गर्ने अनुमानित समय र सम्पन्न गर्ने समय सीमा सहितको कार्ययोजना पनि समावेश गर्नुपर्नेछ।
6: सर्वोच्च अदालतमा आजका लागि तोकिएको संवैधानिक इजलास बस्दै नबसी स्थगित भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माको पिक एण्ड चूज शैलीमा संवैधानिक इजलास गठन गरेको भन्दै न्यायाधीशहरूले विरोध जनाएपछि संवैधानिक इजलास नबसी स्थगित भएको हो। आज प्रधान न्यायाधीश शर्माले आफू सहित सपना मल्ल प्रधान, हरि फुयाल, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलास तोकेका थिए। सर्वोच्च अदालतका अरू इजलासका लागि गोला प्रथाद्वारा पेशी तोक्ने व्यवस्था भए पनि संवैधानिक इजलासमा प्रधान न्यायाधीशले तोक्ने गरिएको छ। विगतमा शर्माले फुयाल बाहेकको इजलास गठन गरेका थिए। तर 81 आफूलाई बेन्च तोकेपछि हरि फुयालले प्रश्न उठाएको सर्वोच्चका एक न्यायाधीशले जानकारी दिए।
7: फुटबलको मैदानमा एउटा युगको अन्त्य भएको छ। अर्जेन्टिनाको निलो सेतो जर्सीमा 10 नम्बर लगाएर विश्वभरका करोड़ समर्थकलाई मोहित बनाएका लियोनल मेसीले राष्ट्रिय टोलीबाट विदाई लिएका छन्। मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीसँगको करिब 2 दशक लामो यात्रा टुंगिआएका हुन्। असफलता, आलोचना, आँसु र पुनरागमन हुँदै विश्वकपको ट्रफी उचालेर महान खेलाड़ीका रूपमा विदा भएका मेसीको अन्तर्राष्ट्रिय यात्राबारे तयार पारिएको एक सामग्री।
8: ब्युनर्स आर्यसको मोनुमेन्टल रंगशालामा त्यहाँ स्थानीय समय अनुसार मंगलबार रातीको माहौल फरक थियो। त्यहाँ हजारौं अर्जेन्टिनी समर्थक हातमा देशको झण्डा बोकेर र शरीरमा 10 नम्बरको जर्सी लगाएर एउटै खेलाड़ीको नाम लिइरहेका थिए, लियोनल मेसी। मैदानमा प्रवेश गर्दा रंगशाला मेसी मेसीको नाराले गुन्जियो। यो अर्जेन्टिनाको जर्सीमा उनको अन्तिम खेल थियो भने अन्तिम पटक कप्तानको आर्म ब्याड। 39 वर्षीय मेसीले अर्जेन्टिनाका लागि 208 तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेले। दोस्रो हाफमा पेनाल्टी मार्फत गोल गरेका उनले थप 2 गोलका लागि असिस्ट गरे। अर्जेन्टिनाले बेनिनलाई 3-0 हरायो। खेल सकिएपछि मेसी करिब 10 मिनट मैदानमै बसेर समर्थकलाई सम्बोधन गरे। त्यो क्षण निकै भावुक थियो। मेसीका कुरा सुन्दा उनका सहकर्मी खेलाड़ी समेत भावुक बने। एन्जो फर्नान्डेज र रोड्रिगो डी पावल लगायत खेलाड़ीका आँखामा आँसु देखिन्थ्यो। मेसीको यात्रा सजिलो थिएन। सन् 2005 18 वर्षको उमेरमा हंगेरी विरूद्ध खेल्दै उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। पहिलो खेलमै रातो कार्ड पाएका मेसी त्यसपछि भने अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सफल खेलाड़ी बने। तर ठूलो अन्तर्राष्ट्रिय उपाधिका लागि उनले लामो प्रतीक्षा गर्नु पर्यो। सन् 2014 विश्वकपमा अर्जेन्टिना फाइनल पुग्यो तर जर्मनीसँग पराजित भयो। त्यसपछि 2015 र 2016 कोपा अमेरिका फाइनलमा पनि अर्जेन्टिना चुक्यो। लगातारका हारपछि मेसीमाथि प्रश्न उठ्न थाले। कतिपयले उनलाई महान खेलाड़ी मान्न समेत अस्वीकार गरे। 2016 चिलीसँग कोपा अमेरिका फाइनलमा पराजित भएपछि मेसीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा नै गरे। तर उनी फेरि फर्किए किनकि अर्जेन्टिनाको जर्सीसँग मेसीको सम्बन्ध केवल फुटबलको थिएन, त्यो भावनाको सम्बन्ध थियो र त्यसपछि शुरू भयो उनको करियरको सबैभन्दा सुन्दर अध्याय। सन् 2021 अर्जेन्टिनाले ब्राजिललाई उसैको घरेलु मैदानमा हराउँदै कोपा अमेरिका जित्यो। मेसीले पहिलो पटक अर्जेन्टिनाको सिनियर टोलीसँग ठूलो अन्तर्राष्ट्रिय उपाधि जिते। तर उनको सबैभन्दा ठूलो सपना अझै बाँकी थियो, विश्वकप। सन् 2022 कतार विश्वकपमा अर्जेन्टिनाको शुरूआत साउदी अरेबियासँगको हारबाट भयो। तर मेसीको टोली रोकिएन। एकपछि अर्को खेल जित्दै अर्जेन्टिना फाइनल पुग्यो। फाइनलमा फ्रान्ससँगको खेल फुटबल इतिहासकै रोमाञ्चक खेल मध्ये एक बन्यो। पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन बन्यो र मेसीले अन्तत विश्वकपको ट्रफी उचाले। त्यो क्षण केवल एउटा खेलाड़ीको जित थिएन, वर्षौंको आलोचनाको जवाफ थियो, लामो प्रतीक्षाको अन्त्य थियो र अर्जेन्टिनाका करोड़ौं समर्थकको सपना पूरा भएको क्षण थियो। सन् 2024 मेसीले अर्जेन्टिनालाई अर्को कोपा अमेरिका उपाधि जिताउन पनि महत्वपूर्ण भूमिका खेले। समयक्रममा सन् 2026 विश्वकप मेसीको अन्तिम विश्वकप बन्यो। अर्जेन्टिना फाइनल पुग्यो तर उपाधि जित्न सकेन। त्यसपछि मेसीले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरे। अन्तत मोनुमेन्टल रंगशालामा उनले अर्जेन्टिनाको जर्सीमा अन्तिम पटक मैदान टेक्दै राष्ट्रिय टोलीसँग विदाई लिए। मेसीले अर्जेन्टिनाका लागि 208 खेल खेल्दै 126 गोल गरेका छन्। दुवै राष्ट्रिय कीर्तिमान हुन्, तर मेसीको विरासत यी तथ्याङ्क भन्दा धेरै ठूलो छ। उनले अर्जेन्टिनालाई कोपा अमेरिका जिताए, विश्व च्याम्पियन बनाए र हारपछि पनि फर्किन सकिन्छ भन्ने प्रमाण दिए। आलोचना बीच पनि सपना देख्न सकिन्छ भन्ने देखाए। अब अर्जेन्टिनाको नम्बर 10 जर्सीमा मेसी मैदानमा देखिने छैनन्, नयाँ पुस्ता आउनेछ। नयाँ खेलाड़ीले त्यो जर्सी लगाउनेछन्। 18 वर्षको उमेरमा शुरू भएको उनको अन्तर्राष्ट्रिय फुटबल यात्रा 208 खेलपछि टुंगिएको छ। यसबीचमा हार, आँसु र आलोचना थियो, तर अन्त्यमा विश्वकप थियो, उपाधि थियो र करोड़ौं समर्थकको माया थियो। मेसी अर्जेन्टिनाको जर्सीबाट विदा भएका छन्, तर त्यो जर्सीमा उनले लेखेको कथा कहिल्यै पुरानो हुने छैन, किनकि केही खेलाड़ी खेल्छन् जित्छन्, तर केही खेलाड़ी इतिहास बन्छन्। लियोनल मेसी त्यही इतिहासको नाम हुन्। फुटबलबाट मेसीको दिन भने अझै सकिएको छैन। क्लब फुटबलमा उनी अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन् र अब उनको बाँकी यात्रा क्लब फुटबलमै अघि बढ्नेछ। तर अर्जेन्टिनाको निलो सेतो जर्सीमा 10 नम्बर देखिँदा संसारले सधैं सम्झिरहनेछ लियोनल मेसी। रेडियो कान्तिपुरका लागि पुजनी श्रेष्ठ,
7: काठमाडौँ।
9: दैनिकको 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राखीको दस छ मजाले दस छ।
10: बाढी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौनजन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
1: ओहो जेठा, बजार खरिद कि क्या हो?
2: जस्ता पाता किनौ कि भनेर नि काका।
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
2: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
1: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
2: उसो भए कुन किन्ने त काका?
1: जापानी प्रविधिबाट उत्पादन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छूट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छूट पछिको अरूवा सुना मनसुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छूट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449922।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29047, 99000-90062।
1: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा वडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्न आउनु भएछ?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 0295560779 र मोबाइल नम्बर 9842082776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुम्लिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
14: सम्पर्क नम्बर 9860946400
8: र 9819326775।
15: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
16: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
15: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
16: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको नयाँ नेतृत्वका लागि भोलि मतदान हुने, सरकारले बाढ़ीमा बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री परिषदको सिफारिश।
1: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
0: निर्वाचन प्रहरीको पोशाक खरिद बारेमा संसदीय उपसमितिले दशैंपछि छलफल गर्ने, 19 बुद्धि कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित, राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
2: खरिद प्रक्रियामा के भयो, कस्तो प्रक्रियामा भयो भनेर र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौ।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू, पहिरोले अवरूद्ध जुम्ला भुलभुली सड़क पुनः सञ्चालनमा, गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने, 5 प्रदेशमा चेतावनी जारी।
3: गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम त्यसै गरी बागमती कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए 2 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटो पूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने, विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
1: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भुटेकोसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पद बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने,
5: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु मुख्य चुनौती रहेको बताउनुभयो।
1: मस्यौदा जुन प्रस्तुत गरिएको थियो त्यो मस्यौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ, त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ़ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
5: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैंपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
2: टीओआर तयार पारेको छौ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं।

0: बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी केन्द्रित रहनेछ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाण्डुका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा सञ्चालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपाय का विषयमा सोधेका छौं।
2: अन्तर्क्रिया नगरिदिने, केही पीड़ाहरूलाई शेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो। त्यो चाहिँ पछिल्लो समय बढ़िरहेछ। नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेशन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है, आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनै बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी
1: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा टीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार, उर्तु खाली बुलबुले सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पछ्याएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिम ढुस्की, पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीय भाषासँगै यात्रुहरूलाई सहज भएको छ। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाण्डौं, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डणेधुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी सुदूरपश्चिमका 1-2 स्थानमा भने भारी वर्षा भएको छ। भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो।
3: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि 1-2 ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि। र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली, सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्का

0: मध्यम पानी पर्ने सम्भावना रहेको छ भने जुन यो पूर्वी पहाड़ी भूभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ। दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन। तापनि भोलि र पछिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरू पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ।
1: विभागले बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल ओमान र क्यानाडा सम्मिलित लीग दुई अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ।
2: सन्तोषी रावल रसुवा भोटेकोसी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
3: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: प्याजको बिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
9: तपाई नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भोटेकोसी बाढ़ी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा।
3: गोर्खा, तनहुँ, नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय, होइन, स्वास्थ्य संस्था, स्कूल र स्थानीय तहमा जुन पाएक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेवकको घर चौतारी यी ठाउँहरूमा गएर आफ्ना बालबालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ। मङ्सिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटो भन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
9: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मका लाई भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनु पर्छ। तपाईले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
10: पानी उमाल्छौ जुन उम्लिन्छ नि घट हुन थाल्छ नि त, पानी त गुडुगुडुगुडुगुडु गर्न थाल्छ नि। त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्तीमा नि 1 देखि 3 मिनट त्यसलाई उम्लिरहन दिन, त्यो घटघट हुन दिन। त्यो भयो भने चाहिँ यो जुन किटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन्। धेरै मात्रामा 99% मर्छन् त्यो भयो भने चाहिँ। पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभयो पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो। नानी बाबुहरूको लागि चाहिँ उमालेको पानी मात्रै दिनु पर्यो। रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो। त्यो उम्लिसकेपछि चाहिँ हजुरले छोपेर राख्नु पर्यो, त्यसलाई फेरि फोहोर पार्नु भएन। छोपेर राखेपछि सेलाउनु भयो, अब छ भने फ्रिजमै राख्नुभयो भने केही फरक परेन। उमालेको पानी
9: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तताएको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल। तपाईँ नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाड़ी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईँका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी रसुवागढ़ी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व,
12: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ। उनीहरूले पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
11: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
12: भनौँ न इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग सम्बन्धित सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
11: हजुर, यहाँले जुन भोटेकोसीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकारको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितरबितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
12: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस्, अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेकै स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग, दात्री निकायहरू, आइएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो। र हामीले जोड़ दिएको पनि के त भन्दाखेरि तपाईँ स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ, समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। भने अघिल्लो सँगैको घरमा आग लाग्दा तत्काल डाग्रीको पानी, बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त होइन। त्यस कारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। त्यस कारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेका छौँ। त्यो क्षेत्रमा लगानी गर है, हामीले सरकारलाई पनि के भनिरहेछौँ, धात्री निकायहरू, संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू पनि तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने। त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ होइन, संगठित समूहहरू पनि छ। भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सम्बन्ध अहिले कन्ट्रिसँग के गरेको देखिन्छ भने नि त्यो चाहे त्यो स्थानीय सरकार सब प्रदेश संघले त्यो तलको संस्थाहरू सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन. तपाईँको विपद पछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने सबैको चासो पनि जाग्ने तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार यत्रो लगानी गरेर विपद हुने कहिले हो आगलागी हुने कहिले हो भैँचालो आउने कहिले हो यस्तो बाढी आउने कहिले हो भनेर अलि ध्यान नदिएको देखिन्छ. तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्छ. तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनुपर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरुरी छ. त्यो कुराको ग्याप देखिएको छ. त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनुभयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है, यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ. र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदाय कसरी तल समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त. त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो के. एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसन इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो. यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ. त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो. अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जमा गरेको छ. पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको.
16: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249-40-0084 र 98-40-45-827।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: त्यस्तो के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
2: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गोटिङको दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनोकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: कोक्रोवाइजर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रोवाइजरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-96-289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
19: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: ओहो लु, नमस्कार है सर।
21: ओहो लु, नमस्कार है सर। नमस्कार।
20: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
21: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
20: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
20: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
20: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
20: डिजाइनर सुमन ठटाल, 98615-39444
22: र 0295901055।
23: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
24: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
25: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
24: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
25: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
26: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
25: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई मृत घोषणा गर्ने अवधि छोट्याउने प्रक्रियामा सरकार, बेपत्ताका परिवारजनलाई राहत पुग्ने अपेक्षा,
1: डेढ क्षतिपूर्ति दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन थाहा छ त्यो पनि पाउँछ।
0: चाडपर्व लक्षित विशेष सुरक्षा योजनाको केन्द्रमा के छ?
1: नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ।
0: केन्द्रीय प्रहरी प्रवक्ता संघको कुराकानी र हमास नेतृत्वको भीषण आक्रमणको तेस्रो वर्षगाँठमा इजरायलमा विभिन्न स्मृति कार्यक्रम। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। युक्रेनका विभिन्न ठाउँहरू लक्षित गरी गरिएका हवाई हमलामा कम्तीमा 22 जना मारिएका छन्। किएवको पूर्वमा अवस्थित प्रिलुकीमा आवासीय एकाईहरूको एउटा ब्लकलाई नष्ट गरिँदा 3 बालबालिका सहित 16 जनाले ज्यान गुमाएका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा खोज कार्य अझै जारी राखेका छन्। किएवमा कम्तीमा 2 जनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुटिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लड़ाकूहरूले अक्टोबर 7 गरेको हमलाको तेस्रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 250 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाबमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्षभन्दा बढ़ी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सो सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्युलका 2 उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्वपूर्ण रहेको भन्दै कुनै मोलिक्युलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इण्डोनेसियाको एउटा अदालतले दर्जनौ भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढ़ीमा परेका 1,455 जनाको शव फेला परे पनि 5,285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
3: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ, 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
0: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
1: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेशी नागरिकको हकमा पनि उनीहरूको चाहिँ पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने सहायता छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
0: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासूआमा सहित परिवारको 4 जना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
5: खोजिरहेछु अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो पाउँदैन, होइन घेवा नै गर्नु पर्यो, घेवा त अब यो 22 कार्य हो।
4: रसुवाका नोर्क्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
6: माथितिर गाउँमा भए त 49 दिनमा गाडियो, 3 दिन गर्ने थियो, जलन थियो, अहिले यस्तो भारीले घुमाउँदै अरे गरौँ भने घर गरौँ, अब बसौँ कहाँ त बसौँ, खाऊँ कहाँ खाऊँ, उनीहरू मरेर गए भने केही होस् भन्ने चाहिँ मेरो मनमा सोचेर घेवा गर्नुभयो।
4: बाढ़ीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढ़ीमा हराएका श्रीमती, 3 छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
7: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर, मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर अनि लास नभेऱ्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर गम्बुमा गएर अनि छेमीहरू गयो, कहिले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
4: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा 3 दिन लगाएर घेवा गर्दै आएकोमा यसपटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदावारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय। आसन्न ठूला चाड़पर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौं।
1: विगत भन्दा फरक भनेको हामीले विशेषतः यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीड़भाड़ क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौ। त्यसै गरी बडी वन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौं। प्रहरी संचार प्रणाली मार्फत रियल टाइम
8: सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली सुरु गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लङ्घन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेशनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापस्ते मापस्ते चेक हामीले बढाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौँ। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौँ। यसरी हामी अगाडि बढ्छौँ।
9: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षा कर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
8: देशभरि गरेर हामीले करिब करिब 13,000 प्लस ठाउँमा हामी ड्युटी राख्छौँ। त्योमा चाहिँ हाम्रो 50,000 प्लस प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश काठमाडौँ विशेष शहरहरूमा प्रयोग गर्छौँ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, युवातास तथा अवैध सट्टेबाजीका कुराहरू, लागू औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजार तथा कृत्रिम अभावमा नि विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने, सीमा नाकामा हुन सक्ने अपराधहरू, यसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौँ, विशेष ध्यान दिन्छौँ र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौँ।
9: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
8: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने, एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ। र यस्तो खालको कुनै किसिमको कसैले ओभर स्पिडमा सवारी साधन चलाएको छ, मापसी गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात् 100 फोन गर्न पनि म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ, कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्ने भनाइ छ। क्या इफ यु सी समथिङ से समथिङ, केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्। नजिकको प्रहरी कार्यालयमा फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ। ढुक्क भएर चाडपर्व मनाउनुहोस्।
0: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 जना मारिएको र 251 जनालाई बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मिनट मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सोहमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 बुँदे शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 वर्ष पुग्न लागेको छ, तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित, हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल असोज 22 गते बिहिबार आश्विन कृष्ण तृतीया 8 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: कांग्रेस महाधिवेशनमा आज मतदान, रोचक भिडन्त, गुट अन्त्य भएको घोषणा, संसद अधिवेशन रोकेर अध्यादेशको बाटोमा दुई तिहाईको सरकार, जबरा विरूद्ध मुद्दा चलाउने तयारी, उत्पादन र निर्यातका आधारमा उद्योगलाई अनुदान दिइने र आर्थिक स्वतन्त्रता सूचकमा नेपालको अवस्था झन खस्कियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको दशैं आगमनसँगै मादल बनाउन व्यस्त शीर्षकको शुभ समाचार।
0: घुराही उपमहानगरपालिका सत्र पर्सुकाका 71 वर्षीय मादल कारीगर चित्रबहादुर बादीलाई यति बेला मादल बनाउन भ्याइ नभ्याई छ। दशैं नजिकिएसँगै थारू गाउँमा संख्या पैया नाच शुरू भएपछि उहाँलाई मादलको माग पूरा गर्न चटारो परेको हो। 12 वर्षको उमेरबाट मादल बनाउँदै आएका बादीले मादल बनाउने सिप बाजे र बुबाबाट सिक्नु भएको हो। उहाँले भन्नुभयो, पहिला बाजेले मादल बनाउनुहुन्थ्यो, त्यसपछि बुबाले पनि बनाउनुभयो, उहाँहरूबाटै सिकेर मैले पनि बनाउन थाले। पहिले थारू समुदायमा दशैं माघी लगायतका चाडपर्वमा नाचगानका लागि मादलको माग धेरै हुने गरेको उहाँको अनुभव छ। गाउँमा हुने सांस्कृतिक नाचका लागि आवश्यक पर्ने मादल बनाउन वर्षभरि नै काम आउने भए पनि दशैंको समयमा भने माग धेरै बढ्ने उहाँले बताउनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोषिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

को अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनाऊ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेसको पन्ध्रौं महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मतदान, शक्तिशाली पदमा रोचक भिडन्त शीर्षकमा खबर छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। कांग्रेस सभापति पदमा श्यामकृष्ण खड्की र गगन कुमार थापाको उम्मेद्वारी छ। सभापतिमै उम्मेद्वारी दिएका अर्का उम्मेद्वार किशोर सिंह राठौरले भने उम्मेद्वार फिर्ता लिइसकेका छन्। खड्गीले पनि उम्मेद्वारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो। यसै विषयमा सोद्धा उनले भनेका छन्, मलाई वार्तामा बसो भनेर प्रस्ताव आएको हो तर मैले मानिन, मेरो उम्मेद्वारी कायमै छ, कायमै रहन्छ उनले भनेका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिएका छन्। त्यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान 10 बजेबाट शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
3: गोर्खापत्रले गुट अन्त्य गर्ने कंग्रेसको संकल्प शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ़ने संकल्प गरेको छ। महाधिवेशनको बन्द सत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगन कुमार थापाले विगतमा रहेका गुट, उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो। उहाँले अब कंग्रेसलाई एक बनाएर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, विगतमा अनेक नेताका नाममा गुट उपगुट थिए, ती सबै गुट आजकै दिनदेखि सकिए। कुनै समूह नभई पार्टी अब एक ढिक्का भएर अगाडि बढ़नेछ। सभापति थापाले कंग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा सीमित नराखी नीति विचार र मुलुकका प्रमुख सवालमा समाज र जनताबीच बहस गर्ने पार्टीका रूपमा विकास गरिने बताउनुभयो। कंग्रेस एउटा परिवार जस्तै भएको उल्लेख गर्दै उहाँले पार्टीमा सबैको हैसियत बराबर हुने र जिम्मेवारी मात्र फरक हुने स्पष्ट पार्नुभयो।
2: अधिवेशन रोकेर अध्यादेश शीर्षकमा खबर छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैको दुई तिहाई बहुमत छ, तर सरकार भने शासन गर्ने अध्यादेशको सहारा लिइरहेको छ। यसलाई कतिपयले सरकारलाई सत्तारूढ़ दल राष्ट्रपाकै विश्वास नरहेको रूपमा अर्थ्याउने गरेका छन्। सरकारले पनि महत्वपूर्ण विधि बदल्न अध्यादेशको सहारा लिने प्रवृत्तिलाई दोहोर्याएको छ। हालै संघीय संसदको अधिवेशन अन्त्य भएको छ। केही दिन पछाडि नै सरकारले 3 अध्यादेश जारी गरेको छ। बुधबार बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने समेत निर्णय गरेको थियो। नयाँ अध्यादेशहरूमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका छन्। त्यस्तै पहिले जारी भएका अध्यादेशहरूमा सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन, संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका थिए। अघिल्लो पटक 8 अध्यादेश ल्याएकोमा भएको विरोध व्यवस्था गर्दै सरकारले यसपटक पनि संसदको अधिवेशन अन्त्य गरेर 3 अध्यादेश ल्याएको हो।
3: जबरा विरूद्ध मुद्दा चलाउने तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकूत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उनलाई भोलिपल्ट दिउँसो छाडेको थियो। प्रहरीले छाडे लगत्तै जबरामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा उनीमाथि मुद्दा लगाउने तयारी सरकारको छ। जेएनजी समूहबाट सुरक्षा भएको बताउँदै प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबरालाई परिवारका सदस्यको जिम्मामा छाडिएको थियो। जबरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले कुनै कसुर फेला नपारेपछि सम्पत्ति शुद्धिकरण अथवा अकूत सम्पत्तिमा कार्यवाहीका लागि अनुसन्धान भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्व पक्ष थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबरा सक्रिय रहेको पाइएपछि उनी माथि निगरानी र अनुसन्धान बढ़ाइएको हो।
2: घाटामा डुबेको निगम नयाँ जहाज लीजको तयारीमा शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका 5 चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका 4 मध्ये एउटा व्हाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले 3 वटा जहाज मात्रै सञ्चालनमा छन्। तर्फ भने 4 वटा जहाज उडिरहेकोमा एक जहाज बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडेलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले भनेका थिए तत्काल नयाँ जहाज खरिद गर्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका छौ। तर निगमसँग भएका जहाजको व्यवस्थापन मर्मत र व्यवसायिक उपयोग नै प्रभावकारी बनाउन नसकेको अवस्थामा थप जहाज लीजमा ल्याउन सरकारी निर्देशनले निगममाथि थप आर्थिक भार सृजना गर्ने जोखिम देखाएको छ। शुरूमा करिब 21 दिनको मर्मत प्याकेज अनुसार सेप्टेम्बर 1 सम्ममा जहाज नेपाल फर्किने तालिका रहे पनि अतिरिक्त प्राविधिक समस्याका कारण करिब 1 महिना बढ़ी समय लागेको समेत बताइएको छ। निगमको 1 दिन उडान नहुँदा करोड़ौं घाटा हुने गरेको छ। फर्दर फाइन्डिङ आएपछि इन्जिन सम्बन्धी काम गर्नुपर्ने भएकाले आवश्यक पार्ट्सको खरिद र ढुवानी प्रक्रिया समेत लम्बिएको निगमको भनाइ छ।
3: अब निजी क्षेत्रबाट पनि विमानस्थल शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधि सभा 2 भिन्नाभिन्नै विधेयक दर्ता गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गराएको हो।

0: प्रेसर इन्स्टिच्युटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको हो। गत वर्ष नेपाल 89 स्थानमा थियो। यस वर्ष नेपालले 10 मध्ये 6.59 अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक 6.58 थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल सरेको हो।
1: निर्यातमा नगद अनुदान दिने कार्यक्रमबाट पछि हटेको सरकारले उत्पादनमूलक उद्योगलाई उत्पादन अभिवृद्धिका आधारमा अनुदान दिने तयारी गरेको छ। उत्पादन वृद्धिलाई मुख्य आधार बनाउनुको कारण देशमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्। नयाँ नीति कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरेका छौं। मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले आर्थिक अभियानसँग भने जस अनुसार 80% भार उत्पादनको आकार र 20% भार निर्यातलाई दिइएको छ। दुवै भारको आधारमा मूल्याङ्कन गर्दा जसको अंक बढ़ी आउँछ त्यसलाई नै अनुदान दिने गरी अनुदान कार्यविधि तयार पारिएको उनको भनाइ छ। उद्योगलाई दिइने अनुदानमा उत्पादन मुख्य आधार शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।